0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल आश्विन महिनाको 4 गते आइतबार, ईस्वी सम्वत सेप्टेम्बर 20 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्रपद शुक्ल पक्ष चलिरहेको छ। आज भाद्रपद शुक्ल पक्षको नवमी तिथि दिनमा 4:22 त्यसपछि दशमी तिथि लाग्नेछ। नक्षत्रमा पूर्वाषाढा रातिमा 4:59 त्यसपछि उत्तर साढा नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा सौभाग्य 26:40 त्यसपछि शोभन योग लाग्नेछ। करोडमा तैतिला अहोरात्र रहनेछ। आनन्दादी योगमा आज शुभ योग रहनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा धनु राशिमा रहनेछन्। आजको दिनमा 30:25 अर्थात 12:11 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे। बिहानमा 5:51 रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:01 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 2:08 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 12 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागू आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि व्यक्तिहरूको लागि आज सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने ग्रह गोचर रहेको छ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ बाटो खोल्ने देखिएको छ। तपाईँका तर्क र विचारहरूलाई समाजले सहर्ष स्वीकार गर्नेछन्। आमदानीका नयाँ मार्गहरू प्रशस्त हुनेछन्। पहिले गरेको लगानीबाट लाभ मिल्नेछ। घरमा भौतिक वस्तुको किनमेल हुन सक्छ। घर सजावटको सामान आज किनमेल गर्दा राम्रो हुनेछ। आर्थिक व्यवस्थापनमा दक्षता देखिनेछ। सामूहिक कार्यमा सफलता मिल्ने ग्रह गोचर रहेको छ। सामाजिक सेवा अथवा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि आज पद र प्रतिष्ठा मिल्ने ग्रह गोचर रहेको छ। व्यापारमा नयाँ सम्झौता हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृषराशि। वृषराशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहनेछ। काममा ढिलासुस्ती हुनाले मनमा निराशा छाउनेछ। धैर्यतापूर्वक काम गर्दा निकै राम्रो हुनेछ। अरूको कुरामा धेरै अल्झने काम नगर्नुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले आज जोगिँदा राम्रो हुनेछ। सतर्क हुँदा राम्रो हुनेछ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने अवस्था रहनेछ। ऋण लिने अथवा दिने काम आज नगर्नुहोला, किनकि जोखिम रहेको छ। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने हुन सक्छ। आफ्नो काम इमानदारीपूर्वक गर्दा समस्या समाधान हुनेछ। वैदेशिक व्यापारमा लागेकाहरूका लागि आजको दिन केही लाभदायक रहने, फलदायी रहने ग्रह गोचर रहेको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आजको दिन कर्म प्रधान रहनेछ। मेहनत अनुसारको फल प्राप्त हुने देखिएको छ। अनुशासन र समयको पालनाले गर्दा धेरै कामहरू समयमा नै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसाय विस्तार हुने योग पनि रहेको छ। लगानीका नयाँ अवसर प्राप्त हुनेछन्। सरकारी क्षेत्रबाट पाउनुपर्ने रकम आज प्राप्त हुनेछ। आर्थिक योजनालाई गोप्य राख्नु हितकर हुनेछ। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईँको कामको प्रशंसा गर्नेछन्। आजको दिन समग्रमा शुभ रहनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिएको छ। आत्मविश्वासमा केही कमी भएको महसुस हुनेछ। कार्यक्षेत्रमा बाधा व्यवधान आउन सक्ने देखिएको छ। तपाईँ धैर्यपूर्वक काम गर्न सक्नुहुनेछ। महत्वपूर्ण निर्णयहरू आज नगर्दा राम्रो हुनेछ। आर्थिक लेनदेनमा पनि सावधान हुनुहोला। ठूलो लगानी गर्दा जोखिम हुने देखिन्छ, त्यसैले विज्ञको सल्लाह अनिवार्य लिनुहोला। अनावश्यक खर्चलाई नियन्त्रण गर्दा राम्रो हुनेछ। हाकिम अथवा उपल्लो तहको कर्मचारीसँग केही चिसोपन आउन सक्ने देखिएको छ। आफ्ना काममा मात्र ध्यान केन्द्रित गर्नुहोला। कार्यालयको राजनीतिबाट तपाईँ टाढा रहँदा निकै राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आजको दिन अत्यन्तै भाग्यशाली रहनेछ। तपाईँको नम्रता र सहयोगी स्वभावले अरूको मन जित्न सक्नुहुनेछ। धार्मिक अथवा आध्यात्मिक यात्राको अवसर मिल्नेछ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बालीले भविष्यमा ठूलो सहयोग पुर्याउनेछ। उपहार अथवा चिट्टा आदिबाट धन लाभ हुने सम्भावना पनि रहेको छ। आज आमदानीमा पनि वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति अथवा स्थान परिवर्तनको योग रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आजको दिन ऊर्जावान रहने देखिएको छ। रोकिएका कामहरूले गति लिने देखिन्छ। तपाईँको कार्यक्षमता बढ्दै जानेछ। नयाँ योजना बनाउनका लागि केही समय कुर्नुहोला, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने देखिन्छ। अचानक धन प्राप्तिको योग पनि रहेको छ। तपाईँको बैंक बौजातमा सुधार आउने ग्रह गोचर रहेको छ। शेयर बजार अथवा अन्य अल्पकालीन लगानीबाट लाभ मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आजको दिन न्याय र समानताको भावना बढ्नेछ। घर र कार्यालयको जिम्मेवारीमा सन्तुलन राख्न आवश्यक छ। केही नयाँ समाचारले तपाईँको मनमा हर्ष छाउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि अथवा सवारी साधनको कारोबारबाट तपाईँलाई विशेष लाभ मिल्नेछ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा निकै राम्रो हुनेछ। सहकर्मीको सहयोगले गाह्रो काम पनि सहज रूपमा सम्पन्न हुनेछ। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि पदोन्नतिको ढोका खुल्नेछ। व्यवसायमा नयाँ ग्राहक जोडिनेछन्। परिवारमा सौहार्दपूर्ण वातावरण कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आजको दिन बौद्धिक क्रियाकलापमा बित्नेछ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्नेछ। मनमा नयाँ विचारहरू आउनेछन् जसले गर्दा कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक लाभको अवसर प्राप्त हुनेछ तर खर्चको बाटो पनि खुल्ला रहनेछ। व्यापारमा विशेष गरी संचार र प्रविधिसँग सम्बन्धित क्षेत्रमा प्रगति हुन सक्ने देखिएको छ। लगानी गर्दा कागज पत्र राम्रोसँग जाँच गर्न आवश्यक छ। कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्दै जानेछ। जटिल समस्याहरूलाई समाधान गर्न तपाईँको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्नेछ। मनमा शान्तिको अनुभूति हुनेछ। तीर्थयात्रा अथवा परोपकारी कार्यमा संलग्न हुने अवसर पनि मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचत गर्नु आवश्यक छ। वैदेशिक क्षेत्रबाट धन आगमन हुने देखिन्छ। आज कसैलाई ऋण दिँदा विचार पुर्याउनुहोला। समूहमा काम गर्दा सफलता मिल्नेछ। एकल निर्णय भन्दा पनि सामूहिक कार्यलाई प्राथमिकता दिँदा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आजको दिन मिश्रित रहने देखिन्छ। बौद्धिक कार्यमा सफलता मिल्ने ग्रह गोचर रहेको छ तर केही काममा अस्थिरता महसुस हुनेछ। निर्णय गर्दा हतार नगर्दा राम्रो हुनेछ। अरूको कुरा भन्दा आफ्नै विवेक प्रयोग गर्दा राम्रो हुनेछ। खर्चको मात्रामा केही वृद्धि हुनेछ। विलासिताका सामानमा धन खर्च हुने ग्रह पनि रहेको छ। त्यसैले बजेट बनाएर चल्नुपर्ने अवस्था रहेको छ। भोलिको प्रभावले रोकिएका कामहरू बन्नेछन्। व्यापारमा साझेदारहरूसँगको समन्वयले भविष्यलाई नयाँ उचाइमा पुर्याउने ग्रह गोचर रहेको छ। परिवारमा सानातिना कुरालाई लिएर विवाद हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता मिल्नेछ। परिवारभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसरहरूले तपाईँलाई पछ्याउनेछ। आमदानीका स्रोतहरू बढ्दै जानेछ। शेयर बजार अथवा प्राविधिक क्षेत्रमा गरिएको लगानीले प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ बन्नेछ। कार्यालयमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाइने सम्भावना पनि रहनेछ। व्यापारमा नयाँ रणनीति अप्नाउनाले लाभ मिल्नेछ। विद्यार्थीका लागि आजको दिन परीक्षा अथवा प्रतिस्पर्धामा सफल हुने ग्रह योग रहेको छ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आजको दिन सुखद र फलदायी रहनेछ। भौतिक सुख सुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन् र स्पष्ट मार्गचित्रका साथमा अघि बढ्न सक्नुहुनेछ। सामाजिक मान सम्मानमा वृद्धि हुने ग्रह योग रहेको छ। व्यापार व्यवसायमा सोचेभन्दा बढी मुनाफा आर्जन गर्न सक्नुहुनेछ। घर जग्गा अथवा वाहन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन प्रक्रिया अगाडि बढाउन सक्नुहुनेछ। लामो समयदेखि फँसेको रकम उठ्ने सम्भावना रहेको छ। रचनात्मक काममा रुचि बढ्ने राशिफलबारे जानकारी सँगै बोलाको आजको साइज सायद विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा चन्द्रमा धनु राशिमा रहनेछन्। त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ व्यापारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभलाई पारेर यात्राको छलानी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिक रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभलाई पारेर यात्राको छलानी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अथवा शुभ लाभ आदि बेला बिहानमा 5:46 7:20 उद्योग बेला रहनेछ। बिहानमा 7:20 8:53 चर बेला रहनेछ। बिहानमा 8:53 10:27 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 10:27 देखि 12 बजेसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। मध्याहमा 12 बजेदेखि दिनमा 1:34 बजेसम्म कालो बेला रहनेछ। कालो बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 1:34 बजेदेखि 3:07 बजेसम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। दिनमा 3:07 बजेदेखि 4:40 बजेसम्म रोग बेला रहनेछ। दिनमा 4:40 बजेदेखि साँझमा 6:14 बजेसम्मको समय फेरि उद्वेग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:14 बजेदेखि 7:41 बजेसम्म चर बेला रहनेछ। साँझमा 7:41 बजेदेखि 9:07 बजेसम्म लाभ बेला रहनेछ। राति 9:07 बजेदेखि 10:34 बजेसम्म अमृत बेला रहनेछ। राति 10:34 बजेदेखि 12 बजेसम्म काल बेला रहनेछ। राति 12 बजेदेखि 1:27 बजेसम्म शुभ बेला रहनेछ। राति 1:27 बजेदेखि 2:54 बजेसम्म रोग बेला रहनेछ। राति 2:54 बजेदेखि 4:20 बजेसम्म उद्वेग बेला रहनेछ। राति 4:20 बजेदेखि भोलि बिहानमा 5:47 बजेसम्मको समय फेरि चर बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आज कुरा होगा अर्थात सबैभन्दा खराब समय, दिनमा 4:30 बजेदेखि साँझमा 6 बजेसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: हा दाई, पनि कति आचिल भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ शुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।
5: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छिउ गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
6: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन, त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
8: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
9: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
8: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
9: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
8: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
9: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
10: Studio Time.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा श्रेष्ठ र अस्पताल निर्देशकमा पोखरेल नियुक्त। सरकार संवादहीन बनेको नेपाल उद्योग वाणिज्य संघ महासंघका अध्यक्ष श्रेष्ठको आरोप। वर्तमान सम्बन्धीकरण उत्कृष्ट रहेको पोखरा महानगरका मेयरदन्दाज आचार्यको बनाए। पोखरामा प्रतिभा प्रभात फेरि सहित संविधान दिवस मनाइयो। संहिता कार्यान्वयनमा संघ सरकारले सजीकरण नगरेको मुख्यमन्त्री पाण्डेको गुनासो। कांग्रेसले 43 जिल्लाका 3,396 वडामा गर्यो अधिवेशन। नेपालमा लगानी गर्न भारतीय व्यवसायहरूलाई अर्थमन्त्री वाग्लेको आह्वान। र एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक, उद्घाटन खेममा लुम्बिनी र सुदूरपश्चिम खेल्ने। अब सुनौ पूरा समाचार। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त दिन पदमा सह प्राध्यापक डाक्टर डेभिड श्रेष्ठ, अस्पताल निर्देशक पदमा सह प्राध्यापक डाक्टर झपिन्द्र पोखरेल नियुक्त भएका छन्। प्रतिष्ठानको प्रशासनिक तथा शैक्षिक सुधारका लागि 3 असोजमा श्रेष्ठलाई दिन र पोखरेल अस्पताल निर्देशकको जिम्मेवारी दिएको हो। प्रतिष्ठानको गरिमामय जिम्मेवारी पाएपछि दुवै चिकित्सकले संस्थाको शैक्षिक र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। प्रतिष्ठानको शैक्षिक स्तर वृद्धि, अध्ययन अनुसन्धान र नयाँ कार्यक्रम विस्तारमा मेरो ध्यान केन्द्रित हुनेछ। नवनियुक्त दिन श्रेष्ठले भन्नुभएका छन्। अस्पतालको सेवा सुधारका लागि प्राथमिकतामा राखिने नवनियुक्त निर्देशक पोखरेलले बताउनुभयो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, पौजयुक्त र प्रविधि मैत्री बनाउन म निरन्तर खट्नेछु, पोखरेलले भन्नुभयो। लामो समयदेखि चिकित्सा शिक्षा अनुसन्धान र प्राध्यापनमा सक्रिय श्रेष्ठ प्रतिष्ठानका अनुभवी विशेषज्ञ मानिन्छन्। अस्पताल व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहमा पोखरेलले यसअघि पनि विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्। उनी हाड जोड्ने विशेषज्ञ हुन्। प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले नवनियुक्त डिन र निर्देशकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूको आगमनले प्रतिष्ठानको स्वास्थ्य सेवा र शैक्षिक वातावरण थप सुदृढ हुने विश्वास लिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्र तथा सरकारवालासँग संवाद नगरी बन्द कोठाभित्र मात्र निर्णय गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। शनिबार लेखनाथ उद्योग वाणिज्य संघको 30 वार्षिक साधारण सभाको उद्घाटनमा गर्दै उनले वर्तमान सरकारसँग काम गर्ने जोश भए पनि अनुभवको कमीका कारण सही दिशा पुर्याउन नसकेको बताउनुभयो। सरकार संवादमा नरहेको र अरूलाई विश्वास नगर्ने परिपाटी बढ़ेको उहाँको टिप्पणी थियो। अर्थमन्त्रीलाई सरकारवालासँग छलफल गर्न सुझाव दिँदा बन्द कोठामा मात्र छलफल हुने जवाब पाएको प्रसंग सुनाउँदै उहाँले यस्तो मानसिकताले गम्भीर समस्या ल्याउने चेतावनी दिनुभयो। चालू आर्थिक वर्षको बजेट नराम्रो नभए पनि कार्यान्वयन पछि निकै फितलो रहेको उहाँको भनाइ छ। संविधान संशोधन सम्बन्धी छलफलमा महासंघले प्रधानमन्त्री कार्यालयमा आफ्ना सुझावहरू पेश गरिसकेको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो। 3 खम्बे अर्थनीतिको पुनरावलोकन गर्नुपर्ने, समाजवाद उन्मुख अर्थतन्त्रको अस्पष्टता हटाएर खुल्ला बजार अर्थतन्त्रतर्फ अघि बढ़नुपर्ने र व्यक्तिगत सम्पत्तिको हक सुनिश्चित हुनुपर्ने सुझाव महासंघले राखेको छ। रूपाका उपकारीले अघि सारेको भूमि बैंकको अवधारणालाई स्वागत गर्दै उहाँले औद्योगिक, व्यापारिक, आवासीय र कृषि क्षेत्र छुट्याउने भू उपयोग नीति अवलम्बन लगाउने माग गर्नुभयो। पोखरा औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने चर्चाप्रति असहमति जनाउँदै उहाँले राज्यले तोकिसकेको औद्योगिक क्षेत्र बिरालले बच्चा सारे जस्तो सारो नहुने बताउनुभयो। शिक्षा र रोजगारीको खाडल पूर्ण इण्डस्ट्रीज एकाडेमी सहकार्य आवश्यक रहेको भन्दै उहाँले काठमाडौँ त्रिभुवन र नेपाल विश्वविद्यालयसँग सम्झौता भइसकेको र नगरपालिकाका महासंघसँग छिट्टै समझदारी पत्रमा हस्ताक्षर हुन लागेको जानकारी दिनुभएको छ। समारोहमा महासंघका पूर्व अध्यक्ष आनन्द राज मुलमीले सरकारले महासंघ जस्ता संस्थालाई अपेक्षा गरेर व्यक्ति विशेषलाई बोलाएर सल्लाह लिने गलत अभ्यास थालेको आरोप लगाउनुभयो। हाम्रो कुरा नसुन्ने अवस्था आए महासंघले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने र संघर्षका लागि तयार हुनुपर्ने उहाँले बताउनुभयो। रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले लगानीको वातावरण 15% भन्दा तल खस्किएको र महँगी बढ़ेको भन्दै व्यवसायको संकटमा महासंघ अध्यक्ष श्रेष्ठले साहसपूर्वक नेतृत्व लिनुपर्ने बताउनुभयो। गाउँपालिकाले दिएस भर भई पहिलो पटक भूमि बैंकको कार्यविधि तयार गरी बाजा जग्गा लीजमा लिएर उद्यमीलाई उपलब्ध गराउने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो। महासंघका वस्तुगत उपाध्यक्ष

0: नरेस्ता श्रेष्ठले विगतका आन्दोलन कोविड महामारी भदौ 23-24 को जनजी आन्दोलन र हालैको बाढ़ी पहिरोले अर्थतन्त्र थप सुस्ताएको बताउनुभयो। गण्डकी विश्वविद्यालयका कुलपति डाक्टर इन्द्रप्रसाद तिवारीले देशमा 82 देशदेखि 85% हिस्सा ओगट्ने लघु उद्यमलाई सँगै नलगे ठूलो उद्योग फस्टाउन नसक्ने बताउनुभयो। कार्यक्रममा संघकी अध्यक्ष जारुका पराजुली अधिकारीले आफ्नो 1 वर्ष कार्यकालमा बजेट सुनिश्चितता, सिपमूलक तालिम, विज्ञापन करमा 50% छूट र 2100 लेखनाथ महोत्सव सम्पन्न गरिएको जानकारी दिनुभयो। 80 जना संस्थापक सदस्यबाट शुरू भएको संघमा हाल 2000 भन्दा बढ़ी सदस्य रहेको उहाँले बताउनुभयो। कार्यक्रममा महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी राजन पौडेल, गण्डकी प्रदेशका प्रेस सदस्य विमला भण्डारी र पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले पनि आफ्नो धारणा राखेका थिए। साधारण सभाका अवसरमा 1,01,000 रूपियाँ राशिको चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सेवा पुरस्कार, यात्री मीडिया नेटवर्क पालिका प्रधान सम्पादक टीकाराम यात्रीलाई प्रदान गरिएको छ। साथै पोखरा रत्न सम्मान 2082 उद्यमी चन्द्रकृष्ण कर्मचारीलाई बधाई सहित सम्मान गरियो भने कर्मचारी ब्रेक्स एण्ड फुड्सका कर्मचारी गोविन्द कर्मचारी र उत्कृष्ट कर्मचारी प्रसिद्ध पौडेललाई पनि सम्मान गरिएको थियो। अध्यक्ष जानुका पराजुली अधिकारीको अवस्थामा भएको सो कार्यक्रमको संचालन महासचिव भरतराज ओदा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद बास्त्रालले गर्नुभएको थियो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वर्तमान संविधानमा भएको गल्ती कमजोरी सच्याएर अगाडि बढ्नु परेमा जोड़ दिनुभएको छ। शनिबार संविधान दिवस अवसरमा महेन्द्रपुर स्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा झण्डा तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। उहाँले 2072 असोज 3 गते संविधान सभाबाट जारी गरिएको नेपालको संविधान उत्कृष्ट रहेको पनि उल्लेख गर्नुभयो। 2007 सालदेखि प्रजातन्त्रका लागि लड्दै र विभिन्न संविधान निर्माण गर्दै आयो र पछिल्लो संविधान सर्वोत्कृष्ट संविधान हो। उहाँले भन्नुभयो, यो संविधान सबैका लागि निर्माण भएको संविधान हो, वर्तमान संविधानको विरूद्धमा केही पनि जान सक्दैन। उहाँले प्रजातन्त्रको लामो अनुभव रहेको मित्र राष्ट्र भारतले पनि संविधान संशोधन गरेको उल्लेख गर्दै वर्तमान संविधानको पालना गर्नु सबैको दायित्व भएको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय झण्डा पार्क पर्यटकीय रूपमा विकास भएको दावी समेत गर्नुभयो। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी राजन पौडेलले नागरिक सर्वोच्चता स्थापित गर्न प्रजातान्त्रिक संविधान जारी भएको बताउँदै अरू संविधानभन्दा वर्तमान संविधान सर्वोत्कृष्ट भएको बताउनुभयो। उहाँले वर्तमान संविधान जनताको संविधान भएको दोहोर्याउनुभयो। यो संविधान राजकीय शक्तिबाट नभई नेपाली जनताले नै भोट हालेर ल्याएको संविधान भनेको उहाँले बताउनु भएको छ। संविधान दिवस 2083 को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजनमा पोखरामा संविधान विशेष समारोह सम्पन्न भएको छ। दिवसका अवसरमा पोखराको शहीद चोकमा शहीदहरूको स्मृतिमा माल्यार्पण समेत गरिएको छ। विशेष कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रादेशिक प्रमुख दिलीराज भट्टले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले परिकल्पना गरेको संहिता कार्यान्वयनमा संघ सरकारबाट प्राप्त सहजीकरण हुन नसकेको गुनासो गर्नुभयो। प्रदेशले निर्माण गरेको कानून कार्यान्वयन गर्न र संविधानले प्रदेशलाई दिएको अधिकार प्रयोग गर्न संघ सरकारसँग पटक पटक आह्वान गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। उहाँले वित्तीय संहिता र कानून निर्माणको अवस्था अझै कमजोर रहेको बताउनुभयो। संहिता कार्यान्वयनमा देखिएको कमजोरीले संघीय व्यवस्थामाथि प्रश्न उठाउने बेलाहरूलाई बल पुगेको उहाँको भनाइ छ। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संविधान दिवस राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य मान्यता र जनताको अधिकार प्रतिको प्रतिबद्धता अभिव्यक्ति गर्न महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले संविधानको मर्म अनुसार सुशासन, सामाजिक न्याय र नागरिक प्रति सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै समृद्ध नेपाल समाज निर्माणमा सबै तहका सरकार र नागरिकको साझा भूमिका रहने उल्लेख गर्नुभयो। संविधान दिवस 2083 को अवसरमा अन्तर्राष्ट्रिय झण्डा पार्कमा विशेष कार्यक्रम आयोजना गरी झण्डा तोलन गरिएको छ। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले झण्डा तोलन गर्नुभएको हो। नेपालको संविधानले सुनिश्चित गरेको लोकतान्त्रिक मूल्यमा नागरिक अधिकार, समावेशिता र संघीय शासन व्यवस्थाको स्मरण गर्दै आयोजित कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत कर्मचारी तथा अन्य सहभागीहरूको उपस्थिति रहेको थियो। तमुदी नेपालको आगामी 3 वर्ष कार्यकालका लागि अध्यक्ष सुवेदर मेजर श्री प्रसाद गुरूङ सहित सबै पदाधिकारी निर्वाचन भएका छन्। तमुदी नेपालको असोज 9 र 10 गते पोखरामा हुने 42 औं वार्षिक साधारण सभा तथा 17 औं महाधिवेशन अन्तर्गत निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार शनिबार पदाधिकारीका लागि एकल उम्मेद्वारी दर्ता भएपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित भएको औपचारिक घोषणा भने असोज 9 गते गरिने प्रमुख निर्वाचन अधिकृत एवं तमुदी नेपालका संस्थापक अध्यक्ष उपाध्यक्ष शंकर गुरूङले बताउनुभयो। निर्वाचन कार्यक्रम अनुसार अध्यक्षमा सुवेदर मेजर श्री प्रसाद गुरूङ, वरिष्ठ उपाध्यक्षमा गीमाया गुरूङ, प्रथम उपाध्यक्षमा अधिवक्ता जुना कुमार गुरूङ, द्वितीय उपाध्यक्षमा गोपाल गुरूङ, महासचिवमा कृष्ण कुमार गुरूङ, सहसचिवमा श्रीजङ गुरूङ, सहसचिवमा बालकुमारी गुरूङ, कोषाध्यक्षमा जगत बहादुर गुरूङ र सहकोषाध्यक्षमा काशीमाया गुरूङले एकल उम्मेद्वारी पारेको थियो। कास्कीको मालिकामा पालिका दुई ताङतिङ काशी प्रसाद गुरूङ भारतीय सेनाबाट सुबेदार मेजर दर्जामा सेवानिवृत्त हुन्। उनी तमुदी नेपालका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन्। यसअघि उनले दुई कार्यकाल कोषाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए। उनले ताङतिङ गुदुत पोखरी तमु समाज पोखराको समेत नेतृत्व गरिसकेका छन्। तमुदी नेपालका अध्यक्ष हुमबहादुर गुरूङले लगातार दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेपछि अग्रज तथा अनुभवी श्री प्रसाद गुरूङलाई नेतृत्व स्थानान्तरण गर्न पहल गरेको थिए। अन्य पदाधिकारीमा समेत सर्वसम्मति कायम गर्न पटक पटक गरिएको पहलपछि नेतृत्व निर्विरोध चयन भएको हो। 2042 साल जेठ 5 गते स्थापना भएको तमुदी नेपालको 17 महाधिवेशन सम्पन्न गर्न संस्थापक उपाध्यक्ष शंकर गुरूङको प्रमुख निर्वाचन अधिकृतमा निर्वाचन समिति गठन गरिएको छ। समितिमा पूर्व उपाध्यक्ष अधिवक्ता अनिता गुरूङ, पूर्व महासचिव रूद्र कुमारी गुरूङ मैना, संरक्षक परिषदका संयोजक मेजर लक्ष्मी प्रसाद गुरूङ र समाजसेवी क्याप्टेन चन्द्र प्रसाद गुरूङ रहेका पालपाली बहुद्देश्य सहकारी संस्था लिमिटेडको अध्यक्षमा रेशमराज थापा चयन भएका छन्। शनिबार सम्पन्न 8 वार्षिक साधारण सभा तथा त्यसको अधिवेशनले सर्वसम्मति रूपमा थापाको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो। समितिको उपाध्यक्षमा सुनिल प्रसाद अरियाल, सचिवमा यू माया पुन पज भैया र कोषाध्यक्षमा पदम प्रसाद पोखरेल चयन भएका छन्। यसैगरी संचालक समितिको सदस्यहरूमा रमेश कुमार पौडेल, गिरिराज पोखरेल, इन्दिरा कणेल, निर्मला विकर, अनुपम आमान कर्मचारी छन्। अधिवेशनले सहकारीको लेखा समिति संयोजकमा दामोदर बस्याल र सदस्यमा राम सिग्देल र डिलेश्वर आचार्य चुनिएका छन्। संयोजक श्यामनाथ कुँवरको समक्षमा रहेको निर्वाचन समितिले नयाँ संचालक समिति तथा लेखा समितिको निर्वाचन प्रक्रिया सम्पन्न गरी सर्वसम्मत रूपमा नामावली घोषणा गरेको जनाइएको छ। अब तेस्रो संस्करणको पुम्दी बुम्दी पर्वतीय दौड़ प्रतियोगिता 2083 को इन्सुरेन्स पार्टनरमा युनाइटेड अजोर इन्सुरेन्स लिमिटेड जोड़िएको छ। पोखराको खेलकुद र पर्यटन क्षेत्रको प्रबन्धनलाई ध्यानमा राख्दै कम्पनीले यस वर्ष पनि प्रतियोगितासँग सहकारी गरेको आयोजकले जनाएको छ। प्रतियोगितासँग सहकारी गर्ने सम्बन्धमा युनाइटेड अजोर इन्सुरेन्सका पण्डिकेवर्दश प्रमुख गोपाल प्रसाद पौडेल र प्रतियोगिता संयोजक दिननाथ बरालले संस्था पत्रमा हस्ताक्षर गरे। प्रदेश प्रमुख पौडेलले प्रतियोगितासँग सहकारी गर्न पाएकोमा खुशी व्यक्त गर्दै अघिल्लो वर्षदेखि शुरू भएको सहकारीलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। पोखरा प्रबन्धन केन्द्र र पोखरा क्रिकेट पारीको संयुक्त आयोजनमा असो 24 गते शनिबार पोखरा 22 स्थित विश्व शान्ति स्थपादेखि विशाल महादेवको मूर्ति पुम्दी कोट पोखरा 22 को वडा कार्यालय हुँदै कालाबाङ घडेरे बुद्ध पार्कसम्म करिब 8 किलोमिटर दूरीमा पर्वतीय दौड़ हुनेछ। प्रतियोगितामा खुल्ला महिला 16 वर्ष मुनिको विदेशी पर्यटक भेटराज र वडा स्तरीय गरी 6 विधामा धावकले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक विधाका विजेतालाई नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाड़ीका लागि दर्ता खुल्ला गरिएको र खेलाड़ीको नाम दर्ता शुरू भइसकेको पोखरा प्रबन्धन केन्द्रका सचिव सागर सुनारले बताउनुभयो। उहाँले इच्छुक खेलाड़ीलाई समयमै नाम दर्ता गराउन आग्रह गर्नुभयो। पुम्दी बुन्दी क्षेत्रको खेल तथा पर्यटन प्रबन्धन गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा म्याजिक लेक फ्रन्ट होटल एण्ड स्विट्स हस्पिटालिटी पार्टनर, निलम्बो नेपाल मेडिकल पार्टनर र पोखरा टेलिभिजन अफिसियल टेलिभिजनका रूपमा जोड़िएको छन्। प्रतियोगिता सफल बनाउन पोखरा महानगरपालिकाले प्रबन्धन गरेको छ। परिचय एडभर्टाइजिङ पोखरा महानगरपालिका 22 वडा युवा परिषद, स्थानीय युवा क्लब, व्यवसायी तथा विभिन्न संघ संस्थाको सहयोग रहेको आयोजकले जनाएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको अनुमानित पोखरा 22 को समन्वयमा प्रतियोगिता हुनेछ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। भए एकैछिन विश्रामको पालो।
1: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चलेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसैदे कार तब ख्योर्वे खैबै बैंक छो जरियासी थेरै सेल्पीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
2: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
3: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि
2: त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनसादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनसादी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनसादी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462-89-989।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165-35-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 0161-571-430, 98560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
7: एक किसिमको विश्राम पछि खबर सङ्गालमा पूर्ण स्वागत छ। अब बाँकी समाचार। सुनसरी देवाङगंज गाउँपालिकामा गोली चल्दा एक युवक घाइते भएका छन्। गाउँपालिका 1 मा ग्यास समूहले प्रहार गरेको गोली लागेर नीरज यादव घाइते भएका हुन्। घटना भएको ओडाध्यक्ष सूर्यनारायण पानलाका अनुसार बेलुकी नचिनेको व्यक्तिलाई गोली चलेको हो। अर्कोतर्फ सुनसरी प्रहरी कार्यालयका सूचना अधिकारी तथा परियोजना उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार घाइते यादवको खुट्टामा गोली लागेको छ। घटनासँगै केही बेर स्थानीयले प्रदर्शन गरेका थिए। सो क्षेत्रमा सरकार सुरक्षा निकायले सुरक्षा व्यवस्था कड़ा बनाएको छ। घाइते यादवलाई तत्काल उपचारका लागि विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। नेपाली कांग्रेसले 15 केन्द्रीय महाधिवेशन अन्तर्गत आज हिजो 43 वटा जिल्लाका 3,396 वटामा अधिवेशन सम्पन्न गरेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको अनुसार पार्टीको केन्द्रीय कार्य समितिको निर्णय अनुसार आगामी असोज 16 देखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। त्यस अन्तर्गत आजदेखि वडा अधिवेशन प्रक्रिया शुरू भएको हो। निर्वाचन प्रक्रिया कार्यक्रम अन्तर्गत ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सरलखुम्बु, उदयपुर, झापा, मोरङ, मोहतरी, रामेछाप, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भरतपुर, ललितपुर, काठमाडौँ, गोर्खा, कास्की, मनाङ पर्वत, स्याङ्जा बागलुङ, नवलपुर, पालपारको खाँची गुल्मी, रूकुम पूर्व, रोगल्पा, प्युठान, रूकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका 3,000 396 वडामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ। आज सम्पन्न वडा अधिवेशनबाट वडा कार्य समिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। कांग्रेसले वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ। केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य 31 जिल्लामा वडा अधिवेशन भोलि असोज 4 गते आज असोज 4 गते हुने जारी गरिन्छ। कांग्रेसको 15 केन्द्रीय महाधिवेशन असोज 16 19 गतेसम्म हुने कार्यतालिका छ। त्यसअघि वडा तह हुँदै क्षेत्रीय र जिल्ला तहको अधिवेशन सम्पन्न गरिनेछ। यसैबीच पोखराका विभिन्न वडामा पनि महाधिवेशन सर्वसम्मत चयन भएका छन् भने केही ठाउँमा मतगणना र निर्वाचन पनि भएको छ। विभिन्न वडा पोखराका विभिन्न वडामा सभापति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको हामीलाई खबर प्राप्त भएको छ। यो पछिल्लो सार्वजनिक विवरण अनुसार हालसम्म पोखरा महानगरपालिका वडा नम्बर 1 बगरमा रामजी प्रसाद पौडेलको सभापतिमा नेपाली कांग्रेस उडाईकै समिति चयन भएको छ। त्यस्तै गरी वडा नम्बर 2 र वडा नम्बर 3 हामीलाई जानकारी प्राप्त भएको छैन भने वडा नम्बर 4 मनोज कोइरालाको नेतृत्व आएको छ। त्यस्तै गरी पोखरा वडा नम्बर 5 प्रकाश कोइरालाको नेतृत्व आएको छ। त्यस्तै गरी पोखरा वडा नम्बर 6 अनिल पहाड़ीको नेतृत्व आएको छ। त्यस्तै गरी पोखरा नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर 7 इकाई मा दामोदर बरालको सभापतित्वमा नयाँ नेतृत्व आएको छ। त्यस्तै गरी पोखरा महानगरपालिका नम्बर 8 को नेपाली कांग्रेस इकाई सभापतिमा रामेश्वर अधिकारी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। त्यस्तै गरी वडा नम्बर 11 वसन्तराज कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको छ भने वडा नम्बर 14 मोतीबहादुर बानिया, वडा नम्बर 15 राजेन्द्र पराजुली, वडा नम्बर 16 होमबहादुर बानिया, वडा नम्बर 17 हालसम्म खबर प्राप्त भएको छैन, वडा नम्बर 18 नारायण खड्का, वडा नम्बर 19 विष्णु बास्तोला, वडा नम्बर 22 खुशीराम बराल, वडा नम्बर 25 दीपक थापा, वडा नम्बर 26 शिवबहादुर राणामार, वडा नम्बर 27 नारायणमणि लामिछाने, वडा नम्बर 29 चिनबहादुर गुरूङ, वडा नम्बर 30 डम्बर बल सापाङ्गाई र वडा नम्बर 31 वीरभद्र कनेल र वडा नम्बर 32 किसान परियार निर्वाचित भएको हामीलाई खबर प्राप्त भएको छ। नेकपा एमाले पुनर्गठन कार्यदलका लागि प्रदीप गेवालीले छुट्टै प्रतिवेदन तयार पारेका छन्। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदलमै नरहेका नेता गेवालीले प्रतिवेदन तयार पारेका हुन्। आइतबार बिहान 9 बोलाएको कार्यदल बैठकका लागि भनेर गेवालीले 29 पृष्ठको प्रतिवेदन तयार पारेका हुन्। गत बिहिबार गुण्डमा भएको अनौपचारिक छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले गेवालीसँगलाई अलग्गै प्रतिवेदन तयार पार्न निर्देशन दिएका थिए। आइतबार बिहान 9 बोलाएको कार्यदलको बैठकमा पेश गर्ने गरी गेवालीले तयार पारेको प्रतिवेदन कार्यदल का सदस्यहरूलाई शनिबार नै पठाइएको छ। प्राप्त जानकारी अनुसार गेवालीले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको मूल अंश नै हटाएका छन्। नेता एवं कार्यकर्ताहरूको सुझावलाई समेटेर पोखरेलले तयार पारेको प्रतिवेदनले अध्यक्ष ओलीको विदाई हुनुपर्ने विषयलाई मूल निष्कर्ष बनाएको छ। निर्वाचनमा ऐतिहासिक पराजयको नैतिक जिम्मेवारी लिएर ओलीले राजीनामा दिनुपर्ने नभए महाधिवेशन प्रतिनिधि परिषदको बैठक असोजमा राखेर वैधानिक प्रक्रियाबाट हटाइने सन्देश पोखरेलको प्रतिवेदनमा समावेश छ। पोखरेलले नेतृत्व असफल बनेको र देशभरका कार्यकर्ताहरूको चाहना नेतृत्व परिवर्तन रहेको प्रतिवेदन लेखेका थिए। रूपमा कार्यकर्ताहरूले दिएको सुझाव समेत महासचिव पोखरेलको प्रतिवेदनमा समावेश छ। तर गेवालीले नेतृत्व परिवर्तनको पूरै अंश खारेज गर्दै उल्टे अध्यक्ष ओलीको प्रशंसा समेत थपेर प्रतिवेदन तयार पारेका छन्। 2071 सालको नवौं महाधिवेशनबाट ओली एमाले अध्यक्ष भएपछि गरेका कामहरूको लामो प्रशंसा गरेका गेवालीले गत निर्वाचनको पराजय व्यक्ति विशेषका कारण मात्र नभएको निष्कर्ष लेखेका छन्। हामीले बुझ्नुपर्छ भदौ 23-24 र त्यसपछि बेदता दिन आयोजित निर्वाचनको परिणाम व्यक्ति विशेषको कमजोरीका कारण सृजित होइन गेवालीको लेख भएका छन्। ओलीले एमाले नेतृत्व छोडेको भए पनि चुनावको नतिजा योभन्दा फरक नहुने तर्क प्रस्तुत गरेका छन्। जसको उदाहरण दिन अरू पार्टीहरूको नतिजाहरूलाई पनि सम्झिएका छन्। नेपाली कांग्रेस, नेकपा, मधेस दल र अरू साना दलहरूले पनि चुनाव नतिजाकाले ओलीलाई दोष दिन नहुने तर्क उनले प्रस्तुत गरेका छन्। यद्यपि नेतृत्वमाथि पार्टीभित्रै प्रश्न उठेको प्रसंग पनि गेवालीले सम्झिएका छन्। पुनर्गठनको बहसमा नेतृत्वको प्रश्न पनि गम्भीरतापूर्वक नै उठेको यथार्थ हो। इतिहासमा कुनै पनि नेतृत्वको विषय बहस भन्दा माथि हुँदैन र हाम्रो पनि छैन ज्ञानले भनिरहेका छन्। प्रश्न उठेपछि हामीले यसको निराकरण महाधिवेशनको लोकतान्त्रिक विधि मार्फत गरिसकेका छौं, अर्थात गत मक्सिकको अर्ली 11 महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष भइसकेका ओलीलाई हटाउने गरी पार्टी कोर्स जान नहुने निष्कर्ष उहाँको प्रतिवेदनमा सामेल छ। निर्वाचनको नतिजा बारे भने ओली र उनी निकट नेताहरूले भन्दै आएको निष्कर्षलाई नै सदर गरेका छन्। गिवालीको बुझाइमा एमाले यसपटक निर्वाचन पराजित हुनुको मूल कारण विदेशी चलखेल अल्गोरिदम जेनजी आन्दोलनबारे जनताले कुरा नबुझ्नु र युवा पुस्ता पार्टीबाट टाढा हुनु नै हो। राष्ट्रिय लोकतान्त्रिक सामाजिक समाजवाद र राष्ट्रिय एकता एवं जनताको श्रीवृद्धि एवं समृद्धि सम्बन्धी हाम्रो नीतिहरू, यस सम्बन्धमा हामीले लिएको निश्चित अडानले खेलेको भूमिका र राष्ट्रिय राजनीतिमा हाम्रो उपस्थिति अस्थिरताको सम्भाग शक्तिहरूलाई पाच्य भइरहेको थिएन प्रतिवेदनमा लेखेका छन्। यसपटक हाम्रो विरूद्ध गरिएका छोन्दा आक्रमणको वेग पनि सोचेभन्दा बढ़ी थियो र त्यसमा हामी केही कमजोरीहरूले सहयोग भूमिका खेले, उहाँले भन्नुभएको छ। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनसाल क्षेत्रका बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। गोर्खाको जुम्नुरी गाउँपालिका एक सामा गाउँका दावा नुर्बु लामासहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नका लागि सहित 8 बुद्धे माघ राख्दै हिजोदेखि मनसालु आधार शिविरमा आमरण अनसन शुरू गरेका हुन्। उनीहरूले मनसालु बेस क्याम्प भन्दा माथि 4,900 मिटर उचाइमा अनसन थालेका छन्। माघ पत्रमा मनसालु आधार शिविर तथा पुङ्गेनमा गुम्बामा माया हिमताल थप भइरहेकोले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बस्न अप्नाउनु पर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरिएको छ। अब आर्थिक समाचार, अर्थमन्त्री सोनी वागले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालको ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। 3 दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वागले कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्रीज अर्थात सीआईआईले आयोजना गरेको अन्तर्क्रियामा यस्तो बताउनु भएको हो। उहाँले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदीयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायहरूलाई आग्रह गर्नुभयो। मन्त्री वाग्रेले डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस, पर्यटन र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण आधार बन्दै गएको बताउनुभयो। भारतीय व्यवसायले नेपाल बाहेक बजारका रूपमा मात्र नभई लगानी, उत्पादन र विश्वव्यापी आपूर्ति श्रृंखलाको रणनीतिक साझेदारका रूपमा हेर्नुपर्ने उहाँको भनाइ छ। सरकारले सुशासन, आर्थिक समृद्धि र लगानी सहजीकरणलाई प्राथमिकतामा राखेको भन्दै उहाँले बजेट र कर प्रणालीमा गरिएका नीतिगत सुधारले नेपालको व्यावसायिक वातावरण थप लगानीकर्ता मैत्री बनेको दावी गर्नुभयो। कार्यक्रममा सहभागी भारतीय व्यवसायीहरूले नेपालको लगानी नीति र क्षेत्रगत अवसरबारे चासो राख्दै सम्भावित कार्य सहकार्यका लागि रुचि देखाएका थिए। भारत भ्रमणका क्रममा मन्त्री वाग्ले नेपाल भारत आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा र पुननिर्माणका विषयमा त्यहाँका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरिरहनु भएको छ। अब विदेशको समाचार, इरान समर्थित यमनको हुती विद्रोहीले साउदी अरबको राजधानी रियाद सहित लाल सागर तटीय क्षेत्रको ऊर्जा केन्द्रमा ड्रोन र ब्लास्टिक क्षेत्र पास्ता हावा पार गरेको दावी गरेको छ। साउदी अधिकारीहरूले भने शनिबार रियादतर्फ पार गरिएको एउटा ब्लास्टिक पास्त्रलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेर नष्ट गरेको बताएका छन्। अन्य आक्रमणबारे भनीहरूले पुष्टि गरेका छन्। आक्रमणबाट भएको मानवीय क्षतिबारे पनि आधिकारिक विवरण सार्वजनिक भएको छैन। शनिबार बिहान रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारण ट्याङ्कीबाट कालो धुवाको मुस्तो उठेको देखिएको थियो। घटनापछि विमानस्थलमा उडानहरू केही समय प्रभावित भएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघले त्रिवेणी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। एनपीएलको तेस्रो संस्करण अक्टोबर 26 अर्थात कार्तिक 10 गतेदेखि शुरू हुनेछ। प्रतियोगिताको फाइनल नोभेम्बर 21 अर्थिक कार्तिक 25 गते हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल कार्तिक 10 गते सोमबार दिउँसो 4:30 बजे शुरू हुनेछ। एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो 12:30 बजे र दोस्रो खेल दिउँसो 4:30 बजे शुरू हुने एक दिनमा एउटा मात्र खेल हुने अवस्थामा खेल दिउँसो 4:30 बजे शुरू हुनेछ। एनपीएलको पूर्ण खेल तालिका बनिसकेको छ। दशन्धर कार्तिक 10 गते अक्टोबर 26 सोमबार लुम्बिनी लायन्स विरूद्ध सुदूरपश्चिम रोयल्स दिउँसो 4:30 बजे खेल्नेछ। त्यस्तै गरी कार्तिक 11 गते मंगलबार अक्टोबर 27 विराटनगर किंग्स विरूद्ध चितवन राइनोस दिउँसो 12:30 बजे खेल्नेछ। कर्णाली एक्स विरूद्ध जनकपुर बोस दिउँसो 4:30 बजे खेल्नेछ। त्यस्तै अन्य प्रतिस्पर्धाको पनि खेल तालिका सार्वजनिक भइसकेको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी बाहेकको साथै पश्चिमी बाहेकको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको निम्साती रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानमा तथा कोशी गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङसित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको तराई भूभागका एक दुई स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा चट्याङसित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संग्रहको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिनमा श्रेष्ठ अस्पताल निर्देशक पोखरेल नियुक्त। सरकार संवाधीन बनेको नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष श्रेष्ठको आरोप। पोखरामा प्रभात फेरी सहित संविधान दिवस मनाइयो। संहिता कार्यान्वयनमा संघ सरकारले सहजीकरण नगरेको मुख्यमन्त्री पाण्डेको गुनासो। वर्तमान संविधान उत्कृष्ट रहेको मेरा आचार्यको बनाई। कांग्रेसले 43 जिल्लाका 3,396 वडामा गर्यो अधिवेशन। नेतृत्व बदल्ने प्रस्ताव खारेज गर्दै प्रदीप ज्ञानीले तयार पारे नयाँ प्रतिवेदन। नेपालमा लगानी गर्न भारतीय व्यवसायहरूलाई अर्थमन्त्री वागलेको आह्वान। र एनपीएलको खेल तालिका सार्वजनिक। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले 1 बजे। अहिले 9 बजे खबरसँग लाउनुहुन्छ। हामीसँग सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीत र रेडियो सफलता सुन्दै गर्नुहोस्।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो?
6: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो
11: सुनिता,
10: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र थ्री कम्प्लेक्स को बीचमा।
13: फोन नम्बर 061-57-9015।
14: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
15: मेरी आमै नि घर बनाउन लाग कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको। होइन
14: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
19: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
20: होइन के भन्छ यो एरियाले,
19: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
5: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
21: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
5: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
22: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560335394।
23: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
24: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
25: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
24: अनि कहाँ छ छोरा यो पसल?
25: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
24: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
25: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
24: पोखरा 2 बिन्दवासिनी बस पार्क,
25: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
24: प्रोप्राइटर बल बहादुर सुनार कृष्णा।
25: मोबाइल नम्बर 98460-59581,
24: 98165-15475।
26: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707636, 98560325, 98086-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275909।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0615201179।
7: सफलता।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न न

0: Umangga.
1: यस संसारमा असम्भव कुराहरूलाई सकारात्मक सोचले सम्भव बनाउँछ।

गर्दछौ। यो खुशी बटुल्दै आफ्नो जीवनमा त्यो शान्तिलाई पनि अंगालौं। त्यसले हाम्रो जीवनलाई परिपूर्ण पार्दछ। हामी सुन्दर देखिन्छौ। मन भित्रैबाट हामी गदगद भएपछि हाम्रो सबै कर्म राम्रा बन्दछन्। आज पनि उमंगमा तपाईँको नजिकै हाजिर भएकी छु मन्दिरा। यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दै अभिनन्दन गर्दछु।

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चीजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु। प्रेम र आवाज।

बत्ती बाल्नुहोस्, अँध्यारो हटाउनुहोस् आफ्नो जीवनमा, सुख र शान्तिले आफ्नो जीवन जिउनुहोस्। आज म तपाईँलाई जे दिन गइरहेको छु त्यो सबभन्दा अमूल्य चीज हो। तपाईँ जादू मन्त्र बिर्सन सक्नुहुन्छ, कुनै चीज छ भने त्यसलाई हराउन पनि सक्नुहुन्छ, तर म जे दिन गइरहेको छु यदि तपाईँले यो कुरा बुझ्नुभयो भने तपाईँको पूरै जिन्दगी परिवर्तन हुनेछ। यो भन्दा बहुमूल्य चीज अरू हुनै सक्दैन, किनकि यो हो कुरा विवेकको, यो हो कुरा यस जीवनको, यो हो कुरा यस जीवनमा आनन्द लिने विषयको, यो हो कुरा यो जुन जीवन रूपी उपहार तपाईलाई प्राप्त भएको छ त्यसलाई स्वीकार गर्ने बारेमा।

अनि कसले तपाईलाई यो जीवन दिए, कसले तपाईलाई यो जीवन दिए? उनले तपाईलाई यो जीवन दिए जसले सारा संसारको रचना गरेका हुन्। तपाई चन्द्रमालाई हेर्नुहुन्छ, आज म सुन्दै थिएँ त एकजनाले भन्यो, कसैले गीत गायो भने चारवटा चन्द्रमा उदाए जस्तै हुनेछ। यदि कुनै राति साँच्चै नै चारवटा चन्द्रमा उदायो भने मलाई त हाँसो उठ्यो। तुरन्तै डाक्टर कहाँ जानेछन्? मैले त चारवटा चन्द्रमा देखिरहेको छु, केही त गडबडी भयो। अनि चारवटा चन्द्रमा उदाउनु भनेको कुनै चीजको उपस्थितिमा त्यो माहौलको शोभा बढ्नु हो, माहौल राम्रो हुनु हो। यति राम्रो चीज जुन प्राप्त भएको छ, मानिसले त कल्पना पनि गर्न सक्दैन यो भन्दा राम्रो चीज उसले अरू के पाउन सक्छ। त तपाईलाई म एउटा उदाहरण दिन्छु, अनि तपाई यो सुन्नुहोस्, किनकि यदि यो उदाहरण बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुनेछ। त म एउटा कोठा बनाउन लगाउँछु, बनाइएको छैन, बनाउन लगाउँछु। अनि त्यो कोठा एकदमै राम्रो कोठा छ, सुन्दर कोठा छ, राम्रो भन्दा राम्रो सिंहमरमरको छ त्यसको भुइँ। भित्तामा चित्रकला यस्ता यस्ता मानिसहरूको छ जो संसारमा सुप्रसिद्ध छन्। त्यसमा राम्रो भन्दा राम्रो पर्दा लगाइएको छ, त्यसमा गलैंचा जुन बिछ्याइएको छ त्यस कोठामा, त्यो यस्तो बिछ्याइएको छ कि कुरै नगरौं। त्यसमा हरेक चीजको प्रबन्ध छ। अब एकजना यस्तो व्यक्तिलाई म खोज्दछु जो साँच्ची नै निकै गरीब छ, जोसँग केही पनि छैन,

हेर्नुहोस्, यस्तो व्यक्ति, यस्तो दरिद्र व्यक्ति जसले यस्तो कोठाको उसको जीवनमा कल्पना पनि गर्न सक्दैन, उसलाई म भन्छु कि म तिमीलाई एउटा यस्तो ठाउँमा लिएर जान्छु जुन अत्यन्तै राम्रो छ। अब उसलाई त्यस कोठासम्म म लिएर जान्छु। रातिको समय छ अनि रात पनि यस्तो छ, अँध्यारो, चन्द्रमा छैन, छेउछाउमा कहीँ कतै पनि बत्ती छैन, निष्पट्ट अँध्यारो, सबै ठाउँमा अँध्यारै अँध्यारो छ। अनि ऊ त्यस कोठामा प्रवेश गर्छ। जसै ऊ त्यस कोठाभित्र जान्छ, म उसलाई एउटा कुरा भन्छु कि बत्ती बाल्न नबिर्सिनु। उसले त्यो कुरा बिर्सिन्छ। अब कोठामा प्रवेश गर्छ, यताउता हेर्ने कोसिस गर्छ, उसले केही देखिरहेको त छैन, अनि के गर्न थाल्छ, हातले छाम्न थाल्छ। अब उसले हातले छाम्न थाल्छ, अनि त्यहाँ एकदमै राम्रो सुन्दर भाँडो राखिएको छ सिसाको, र त्यो झर्छ र फुट्छ।

0: अब के भयो भुइँमा सिसै सिसा, अनि उसले देखिरहेको त छैन। अलि अघि जान्छ, त्यसपछि उसलाई सिसाले घोच्छ, घोच्छ कि घोच्दैन, अनि के हुन्छ? दुख्छ, पीड़ा हुन्छ, कराउँछ। अब के गरोस् बिचराले? जब खुट्टामा सिसाले घोच्यो भने अघि बढे, दुख्छ तैपनि दुख होइन त, अनि पछि गयो तैपनि दुख। अब उसले आँखा ठूलो पारेर हेर्ने कोशिश गर्छ। उसले आँखा जति उघारेर हेरे पनि, यति उघारे पनि अँध्यारो छ भने उसले केही देख्न त सक्दैन। जे होस्, यदि उसले आफ्नो खुट्टाबाट सिसा निकाले पनि ऊ कता जाला? उसले देखिरहेको छैन सिसा कहाँसम्म फैलिएको छ, अनि उसले के गरोस्? एउटै कुरा छ, के यो कोठा राम्रो छ कि छैन त्यो कुरा कहिले थाहा हुन्छ? त्यो कहिले थाहा हुन्छ? बत्ती बालेपछि। त्यसमा जुन कला छ त्यसको आनन्द उसले कहिले लिन सक्छ? त्यहाँ जुन खानेकुरा राखिएका छन् तिनलाई उसले कहिले देख्न सक्नेछ? त्यहाँ जुन पलङ राखिएको छ त्यसमा उसले कहिले सुत्न सक्नेछ? यी सारा कुरा, आनन्द लिने, चित्रकलालाई हेर्ने, खानेकुराको आनन्द लिने, पलङमा सुत्ने, सिसाबाट बच्ने, पानी पिउने, यी सबै समस्या बत्तीकै हो। त्यसो भए मेरो एउटा प्रश्न छ, तपाईँ नै हो ऊ? मैले भने गरिब गरिब जोसँग केही पनि छैन, जब तपाईँ जन्मिनु भयो तपाईँसँग के थियो? कति पैसा थियो तपाईँसँग जब तपाईँ आमाको गर्भबाट जन्मिनु भयो? कति पैसा ल्याउनु भएको थियो आफूसँग? एक कौडी पनि थिएन। सबभन्दा दरिद्र, दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब, दरिद्र दरिद्र दरिद्र दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब, यस्तो गरीब त कोही पनि छैन। र नौ महिनादेखि केही खाएकै थिएन, नौ महिनादेखि केही पनि खाएको थिएन। हेर्नुहोस्, जब म जान्छु संसारमा, मानिसहरू मसँग यही प्रश्न सोध्छन्, हजुर पानी छ कि छैन यो कोठामा? अनि म के भन्छु? बत्ती बाल्नुहोस्। जब प्रकाश हुन्छ भने तपाईँ देख्न सक्नुहुनेछ, जब तपाईँ देख्न सक्नुहुनेछ भने तपाईँका शंका आफसे आफ हट्नेछन्।
1: थप जानकारीका लागि premrawat.com अथवा 01590-1765 र 98-43-1650 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
4: हेलो,
5: हजुर
4: सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061587915।
9: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या चतसिम विषया रोसै दे कार तब खोरबे खैबै बैंक छो जर यासी थेरै सेल्फी सी केवाईसी विवरण धबै विवर नमक लमु। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामसाहा पथ, काठमाडौं।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
11: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
11: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
12: आयो है मासु, ताजा ताजा मासु,

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97 56 59 60। दोस्ती टू मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौं।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 01 5356 51। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
9: बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेडुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98 11 60 62 983, 98 5 60 52 85। सम्झनुहोस् है, बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
10: बिहान बिहान कहाँ हिँड्न लगाऊ?
11: Yeah, yeah,
10: बहिनी घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9 85 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161 525 9 4 आल्मुनियम मेटल उद्योग पर्सेंट 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ता को परिचय दिऊ।
15: श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव।
16: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण भनिरहेको नि।
17: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त।
16: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
18: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461 75 694, 98191 24 8 24।
19: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 061 571 430, 98 560 85 843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन शुरू हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होरी र पानी जस्तो छ।
9: मदन भण्डारी पाई साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशापित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।
0: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ हाम्रो नेपाली धर्म संस्कार संस्कृति र परम्पराको महत्वलाई केन्द्रमा राखेर छलफल गर्नेछौ। त्यसमा पनि नेपालले आध्यात्मिक मूल्य मान्यताहरू, धार्मिक गतिविधिहरू र सांस्कृतिक परम्परा, सांस्कृतिक शिक्षा र सम्पदा संरक्षणलाई आफ्नो प्रमुख रूपमा चाहिँ अगाडि बढ़ाइरहँदाखेरि यसको छुट्टै विशेषता थियो, छुट्टै एउटा खालको समाज थियो, यो विषयमा चाहिँ आज हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ श्री अमर सिंह माविका, प्रधान अध्यापक हुनुहुन्छ, अत्यन्त आध्यात्मिक धार्मिक सामाजिक व्यक्तित्व हुनुहुन्छ, बलराम पोखरेल सर हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका छौ। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद रेडियो सफलता परिवारप्रति। धन्यवाद म्याडम
0: हजुरलाई
1: यो अवसर, अमर सिंह माध्यमिक विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई बधाई छ यो अवसर प्रदान गर्नुभएकोमा। धन्यवाद, नमस्कार।
0: हजुर, शिक्षाको क्षेत्रमा लामो समयदेखि आबद्ध हुनुहुन्छ र पनि शिक्षा त छँदैछ, आफ्नो पेसा भयो, तर हाम्रा धर्म संस्कार संस्कृतिहरू रहिराख्नुपर्छ, हामीले भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भनेर पनि लागि पर्नु भएको हुन्छ सर। हजुरका गतिविधिहरू हेर्दाखेरि यो धर्म भनेको चाहिँ के हो सर?
1: धर्म भनेको चाहिँ वास्तवमा धर्मी सर्व प्रतिष्ठितम वेदमा वाक्य छ। धर्मले सबैलाई लिड गर्नुपर्छ। धर्म भनेको स्वभावत एउटा परिचय हो, होइन, मान्छेको स्वभावको संस्कारगत परिचय चाहिँ हो। धर्मले मानिसलाई एउटा चरित्र निर्माण, असल अनुशासन र चरित्रवान बनाउँछ भने व्यक्ति निर्माण गर्ने काम धर्मले गरेको हुन्छ। जस्तो मानौ धर्मले के कुरा सिकाउँछ भन्दाखेरिमा चाहिँ म को हुँ, मेरो कर्तव्य के हो, मेरो जिम्मेवारी के हो, समाजप्रति दायित्व, आफ्ना पितृप्रति दायित्व, बुवा आमाप्रति दायित्व, समाजप्रति दायित्व, प्रकृतिप्रति दायित्व, देवी देवताप्रति दायित्व के हो त, आखिरमा मेरो लक्ष्य के हो, मेरो उद्देश्य के हो भन्ने किसिमका कुराहरू धर्मबाट नै हामीले चाहिँ सिक्न पाउँछौ। जो मान्छे धार्मिक हुन्छ त्यो चाहिँ के हुन्छ त भन्दाखेरि समरसता हुन्छ उसमा, हरेक कुरामा चाहिँ ऊ ब्यालेन्समा चलेको हुन्छ, उसको बोलीमा, वचनमा, उसको व्यवहारमा पवित्रता हुन्छ, स्वच्छता हुन्छ, नम्रता हुन्छ, ऊ चाहिँ के शान्ति, पवित्रता, हार्दिकता, शुभ भावना, सेवा भाव जस्ता गुणहरूले चाहिँ ऊ के हुन्छ त भन्दाखेरि सुशोभित भएको हुन्छ।
0: हजुर, अहिले त्यो खालको भनौँ न धर्म धारण गरेका व्यक्तिहरू समाजमा हुनुहुन्छ त?
1: अहिले धर्म धारण गरेका व्यक्तिहरू समाजमा चाहिँ हुनुहुन्छ, किन भन्दा यो अहिले तपाईँले हेर्नुभयो भने यो जो पृथ्वी छ, पृथ्वी शून्य आकाशमा उडिरहेको छ, उडिरहेको पृथ्वीभित्र हामी बसेर आफ्नो दिनचर्या गरिरहेका छौं। यो धरतीमा ठूला ठूला ऋषि मुनि, साधु सन्तहरू, परमात्मा दर्शन गर्ने जो व्यक्तिहरू जन्म लिनुभयो, उहाँ महान तपस्वी योगी तपस्वीहरूले यो धरतीमा धराधाममा जन्म लिएर अनि त्यसपछि उहाँहरूले मुक्त शरीरबाट मुक्त भइसकेपछि उहाँ चाहिँ मोक्ष प्राप्त गरिसकेर अझै पनि उहाँ निराकार स्वरूपमा रहेर यो पृथ्वीलाई, जुन आकाशमा उडिरहेको पृथ्वीलाई, उहाँको तत्वबलबाट नै यो पृथ्वीमा जति छ, पृथ्वी जल तेज वायु आकाश पञ्च महाभूत जो अनुशासनमा बाँधिएर रहेको छ, ती महान ऋषि मुनि त्रिकालदर्शी मनुष्यहरूबाट नै यो चाहिँ के हो त भन्दाखेरिमा यो चलिरहेको छ, ब्रह्माण्ड चलिरहेको छ। त्यसो हुँदाखेरि धार्मिक व्यक्ति छैनन् भन्न सकिँदैन। अझै पनि हिमालयका गुफाहरूमा, कन्दराहरूमा गुप्त रूपमा हजारौं वर्षदेखिबाट मानिसहरू त्यसरी ऋषि मुनिहरू तपस्या गरेर उहाँहरू साधनारत रूपमा रहनु भएको छ। उहाँहरूको साधनाले गर्दाखेरि नै यो पृथ्वीमा
2: यो जो छ पृथ्वी जल तेज वायु आकाश पंच तत्व एउटा अनुशासनमा चलिरहेको छ त्यसले गर्दाखेरि धर्मले नै यो पृथ्वीलाई पंच तत्वलाई लिड गरेको छ ब्रह्माण्डलाई लिड गरेको छ र सबै कुराहरू चाहिँ के हो त भन्ने सापेक्षतामा चलेको छ हामी परमात्माका सन्तानहरू हौ सापेक्षतामा चाहिँ चलेको छ धर्म छैन भन्न सकिँदैन होला मान्छेहरूमा अहिले चाहिँ देख्दाखेरिमा मान्छे अलिकति भौतिकवादी हुँदै गएको देखिन्छ तर पनि गुप्त रूपमा तपस्या साधना गर्नेहरूले साधना गरिरहनु भएको छ उहाँको साधनाले अब तपाईँ हामीमा यो जो अनुशासनमा पृथ्वी अनुशासनमा पञ्चतत्व अनुशासनमा चलिरहेको छ यसलाई अनुशासनमा चलाउने काम नै धर्म गुरूहरूबाट नै भइरहेको छ
3: हजुर हाम्रो व्यक्तिको जीवनमा चाहिँ धर्म र संस्कारको वास्तविक महत्व के हुन्छ यो संस्कारले चाहिँ मानिसको चरित्र निर्माणमा चाहिँ कसरी भूमिका खेल्छ
1: अब सबैभन्दा ठूलो कुरो त शिक्षा सबैको जननी हो होइन शिक्षा कस्तो हामीले शिक्षा प्राप्त गरेका छौं त्यही अनुसार चाहिँ हुन्छ पहिले मैले हजुरलाई भनिसके धर्मेण सर्वप्रतिष्ठितम धर्मभित्र सबै कुराहरू अटेको हुन्छ पहिला गुरूकुलीय शिक्षा प्रणाली थियो गुरूकुलमा गएर पढ्ने कुराहरू थियो त्यहाँ असल अनुशासनका चरित्र निर्माणका कुराहरू के गर्नुहुन्छ के गर्नुहुँदैन प्रकृतिप्रति देवताप्रति आफ्ना माता पिताप्रति समाजप्रति आफूभन्दा मान्यजनप्रति आफूभन्दा समानप्रति आफूभन्दा साना जनहरूलाई कस्तो तरिकाले चाहिँ व्यवहार गर्नुपर्छ कुन समयमा उठ्ने कति बेला खाना खाने कति बेला काम गर्ने र कति बेला स्वास्थ्य व्यायाम सन्तुलनमा राख्ने भन्ने किसिमको कुराहरू सबै कुराहरू गुरूकुलमा सिकाइन्थ्यो र गुरूकुलमा सिकेर आइसकेपछि उहाँहरूले के गर्नुहुन्थ्यो त भन्दाखेरिमा त्यस्तै किसिमको समाजमा आफूले आर्जन गरेका आश्रममा गुरू आश्रममा गुरूकुलमा आर्जन गरेका कुराहरू उहाँले समाजमा अर्पण गर्नुहुन्थ्यो र समाज धर्मले चलिरहेको थियो अब अहिले देख्दाखेरि धर्मले समाज चलिरहेको छैन धर्मले लिड गर्न सकिरहेको अवस्था अहिले समाज देखिँदैन त्यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरिमा एउटा अहंकार मान्छेहरूमा अहंकारले गर्दाखेरि चाहिँ सर्वेसर्वा म नै हो मैले नै जानेको छु मलाई सबै कुरो म आफै गर्न सक्छु भन्ने किसिमको एउटा चाहिँ त्यो दम्ब आएको छ यो चाहिँ के हो त भन्दाखेरि धर्मले लिड गर्न सकेको भए त्यो दम्ब आउने थिएन जब धर्मलाई हामीले छोडिसके पछाडि के हुन्छ त भन्दाखेरि त्यसपछि हामी चाहिँ के हुन्छौं त दुर्घटनामा पर्छौं धर्म अनि विभिन्न किसिमका चाहिँ प्राकृतिक आपदाहरू विभिन्न किसिमका दुर्घटनाहरू विभिन्न किसिमका चाहिँ घटनाहरू विभिन्न किसिमका चाहिँ तपाईँको अड्डा अदालत चाहिने पुलिस चाहिने सशस्त्र चाहिने अनि यिनै कुराहरूले गर्दाखेरि त्यही के हो त भन्दाखेरि जब मान्छेले धर्म छोडिसके पछाडि त्यहाँ के हुन्छ झगडा हुन्छ झगडा हुन्छ घमण्ड हुन्छ अनि स्वार्थ हुन्छ स्वार्थ भइसके पछाडि के हुन्छ त भन्दाखेरि सुरक्षा चाहियो त्यहाँ अदालत चाहियो त्यस पछाडि गएर विभिन्न किसिमका चाहिँ निकायहरू चाहियो त्यसले गर्दाखेरि राज्यको धेरै जसो चाहिँ केमा त भन्दाखेरिमा शान्ति सुरक्षा र न्याय प्रणालीमा नै के हुन्छ धेरै जसो चाहिँ अर्थतन्त्र चाहिँ खर्च हुन्छ यदि धर्म राज्य स्थापना भएका भएदेखि सबै मानिस चरित्रवान नैतिकवान हुने हो भने कसैले कसैलाई घच्चा घमासन गर्ने थिएन कसैले कसैलाई चाहिँ दुःख कष्ट दिने थिएन त्यसले गर्दाखेरि एउटा चाहिँ के हुन्थ्यो भन्दाखेरि स्वस्थ समरसतापूर्ण समाज निर्माण हुन सक्थ्यो आज घर घर जस्तो छैन समाज समाज जस्तो छैन राजनीति गर्ने राजनेताहरू राजनेता जस्ता छैनन् किनभने उनीहरू धर्मले लिड गरिरहेको छैन जब उनीहरूले धर्म छाडा भइसके पछाडि के हो त भन्दाखेरि आडम्बर भयो मूर्खता भयो त्यसले गर्दाखेरि चाहिँ के हो त समाजमा खैला बैला भयो जुन किसिमको मानिसभित्रको जुन मानवत्व हो त्यो मनुष्यत्व हो मनुष्यत्व बिस्तारै ह्रास हुँदै गइरहेको अवस्था चाहिँ छ
3: हजुर पछिल्लो समयमा यहाँले भने जस्तै समाज परिवार होइन अलिक फरक तरिकाले अगाडि बढ़िरहेको अवस्थामा अघि शुरूमै भन्नुभएको थियो धर्मले लिड गर्न सकिरहेको अवस्था छैन अहिले पछिल्लो समयमा हामी आफै फेरि वैदिक सनातन धर्म अनुरागीहरू परापूर्व कालदेखि वैदिक सनातन धर्मलाई अगाल्दै आयौं हाम्रो कानेर कमजोरी भयो त्यो पुस्तान्तरण गर्न हामी चुक्यौं कि अथवा कानेर कमजोरी भयो त हाम्रो चाहिँ
1: यसमा त वास्तवमा हजुर हाम्रो कमजोरी होइन,
3: यो
1: शिक्षा प्रणालीको कमजोरी हो। जबसम्म हाम्रो शिक्षामा नयाँ शिक्षा लागू भयो र अंग्रेजी शिक्षाबाट हामी प्रभावित भयौं, त्यसपछि नै चाहिँ के हुन्छ त भन्दाखेरिमा त्यसको असर अहिले चाहिँ देखिएको छ। शिक्षाको असर भनेको 20-25 वर्ष 30 वर्षपछि देखिने हो, किन भन्दाखेरि नर्सरी पढेको बच्चा अब आइए बीए पीएचडी गरिन्जेलसम्मको चाहिँ त्यसको असर देख्छ। हामीमा दोषी छैन, हामीलाई कस्तो शिक्षा दियो, कस्तो संस्कार दियो, चरित्र निर्माण गरियो कि गरेन, व्यक्ति निर्माण भयो कि भएन, त्यो वातावरण हामीले पायौं कि पाएनौ भन्ने किसिमले त्यसले असर गर्छ। अब अहिले हामीले चाहिँ अहिले हामीले पढ़िरहेको जो शिक्षा छ हाम्रो विद्यालयहरूबाट प्रदान गर्ने शिक्षा छ, यो पदार्थवादी शिक्षा छ, यसले के मात्र सिकाउँछ भने कमाऊ, कसरी कमाउने हो र कसरी चाहिँ आफू सम्पन्नशाली बन्ने हो, कसरी आफूले चाहिँ विभिन्न ठाउँमा पोखरा नभए काठमाडौँ भए कतातिर घर एउटा दुईटा तीनटा घोडा गाड़ी अथवा के गर्ने हो, ऐस आराम कसरी गर्ने हो भन्ने किसिमको कुराहरू त पैसा कमाउन सिकाएको छ अहिलेको शिक्षाले जसले गर्न सक्छ। तर पैसा कमाएर मात्रै पैसा त भनेको के हो त भन्दाखेरि जीवन सञ्चालन गर्ने एउटा साधन हो, तर साध्य भनेको के हो त भन्दाखेरि चरित्र हो, धर्म हो, सनातन धर्म नै हो, जसले गर्दाखेरि जीवनको चाहिँ के हो त भन्दाखेरि सार्थकता हो। जब हामीले धर्म छोडिदियौं भने भौतिकवादी शिक्षाले हामीलाई चाहिँ के गरेको हो त भन्दाखेरि अहिले हामी जो किसिमको एउटा सामाजिक समरसता, सामाजिक मेलमिलाप, सामाजिक सद्भाव, सामाजिक भावना किसिमको एउटा चाहिँ पुस्ता हस्तान्तरण गर्ने हिजो हाम्रो हजुरबाले सिकेको कुराहरू, हिजो मैले भन्दाखेरि गायत्री मन्त्र नपढिकन चाहिँ के अरे खानु हुँदैन, आफूभन्दा मान्यजनहरू मान्यजनहरूको चाहिँ सेवा गर्नुपर्छ, ढोग गर्नुपर्छ, उहाँहरूको चरणको चाहिँ धुवाएर मात्रै चाहिँ आफूभन्दा मान्यजनहरूलाई आसनमा राखिसके पछाडि उहाँको सेवा गर्नुपर्छ भन्ने हिसाब हिजो किसिमको जो संस्कार थियो, आज चाहिँ के छ त भन्दाखेरिमा कोही कसैले चाहिँ ढोग गर्ने कुराहरू धेरै पर भयो, साष्टाङ्ग दण्डवत गर्ने एउटा चलन थियो, त्यो चाहिँ अब धेरै पर गयो। अहिले भगवानलाई पनि मान्छे के भन्छ त भन्दाखेरि यो मूर्ति हो, मूर्तिभित्र कहाँ छ र भगवान कहाँ छन् भन्ने किसिमको मान्छेहरू अहिले चाहिँ के छ त भन्दा यो रूढिवादी हो भन्ने किसिमको कुराहरू जो एउटा समाजमा चलिरहेको छ, यो चाहिँ के हो त भन्दाखेरि यसले समाजलाई असल दिशातिर लैजाँदैन, यसले समाजलाई असल दिशातिर लैजानको लागि चरित्र निर्माण गर्नुपर्छ, संस्कार संस्कृति सिक्नुपर्छ, संस्कार संस्कृति चरित्र निर्माण र व्यक्ति बन्ने कुरा धर्मले मात्रै चाहिँ के गर्न सक्छ त लिड गर्न सक्छ, धर्मले लिड गर्न सकेन भनेदेखि के हुन्छ त भन्दाखेरि यो के अहिलेको समाज धर्मले लिड गर्न नसकेकै कारणले गर्दाखेरि अहिले घर घरमा चाहिँ के छ त भन्दाखेरि घर घरमा मेलमिलाप छैन, छोरा छोरा बुहारीहरूको बीचमा मेलमिलाप छैन, श्रीमान श्रीमतीको बीचमा छैन, सासू ससुराको बीचमा छैन, विशेष गरेर त अहिले चाहिँ के हो त पारिवारिक रूपमा पनि त के छ त हो सम्पत्ति छ, सम्पत्ति होला, घोडा गाड़ी यता हो त सबै सम्पन्न छ, तर सम्पत्ति भएर मात्रै संस्कार भएन, सम्पत्ति भएर मात्रै समरसता भएन, सम्पत्ति भएर मात्रै अनुशासन भएन, सम्पत्ति भएन मात्रै नैतिकता भएन र कर्तव्यको परायणता भएन भनेदेखि त्यो सम्पत्तिले के गर्छ त भन्दाखेरिमा चाहिँ त्यसले सद्भाव ल्याउन सक्दैन, त्यसले चाहिँ समरसता ल्याउन सक्दैन, समावेशिता ल्याउन सक्दैन।
3: हजुर, अहिले जस्तै हामीले धर्मले लिड गर्न नसक्ने अवस्था चाहिँ कसरी आयो?
1: धर्मले लिड गर्न नसक्ने अवस्था त हामीले आफ्नो बच्चाबच्चालाई हामीले ट्रान्सफर गर्न सकेनौ, आफ्नो छोराछोरीलाई हामीले धर्म हस्तान्तरण गर्न सकेनौ, हाम्रो बुवा आमाले हजुरबाहरूले हाम्रो बुवा आमालाई हस्तान्तरण गर्नु हो र हामीले के हाम्रा छोराछोरीहरूलाई हाम्रो धर्मको बारेमा हस्तान्तरण गर्न सकेका छौं त हामी नै दोषी हो, हामी नै मेरो छोराछोरीलाई म एउटा तपाईँलाई उदाहरण दिन जान्छु, म एउटा कर्नाटकमा मेरो छोरी चाहिँ बेलगावी भन्ने ठाउँमा चाहिँ पढ्थिन्, केली पण्डित जवाहरलाल युनिभर्सिटी केली कलेजमा पढ्थिन्, त्यहाँ डक्टरको पढाइ हुन्थ्यो, त्यहाँ चाहिँ
2: 25 देशका मान्छेहरू त्यहाँ पढ्नको लागि चाहिँ आउँथे। तर त्यो गाउँमा म जाँदाखेरि त्यो डाक्टर पढ्ने जुन केटा केटी छोरा छोरीहरू छन् पहिला उनीहरूले के त सर्लक्क बिहान एकदमै 4 बजे सर्लक्कै उठ्ने नुहाइ धुवाइ गर्ने पहिला उठ्ने बित्तिकै आफ्नो बुवा आमालाई बुवा आमालाई ढोग गर्ने बुवा आमा नभए बुवा आमाको फोटोलाई ढोग गर्ने बुवा आमा त्यस पछाडि बुवा आमालाई श्रद्धाभाव गर्ने कलेजमा जाँदाखेरि बुवा आमालाई चाहिँ टक्क ढोगेर अनि आशीर्वाद लिएर जाने अनि मन्दिरमा गएर टिका लगाएर अनि त्यहाँबाट डाक्टर पढ्ने इन्जिनियर पढ्ने पाइलट पढ्ने विद्यार्थीहरू त्यस्तो किसिमका सांस्कारिक थिए घरबाट अनि त्यस पछाडि आफ्नो टिफिनमा शुद्ध सात्विक खाना खाने साथै अनि त्यसै घरमा आइसकेपछि देश खोल्नुभन्दा पूर्व बुवा आमालाई ढोगेर मात्रै आफ्नो वस्त्र उतार्ने अनि त्यसपछि आफ्ना जति पनि गृह कार्यहरू छ सबै काम सम्पन्न गरिसकेपछि बुवा आमाले उहाँलाई दिएको नास्ता खाने अनि त्यस पछाडि केही समय खेल्ने अनि केही अनि बुवा आमाले गराएको केही कामहरू गराएपछि जिम्मेवारी चाहिँ हुन्थ्यो त्यो जिम्मेवारीलाई पनि बजार जानुपर्ने कुरा छ कि अब आफ्नो करेसाबारीमा काम गर्नुपर्ने कुराहरू छ कि अब भगवानको लागि फूल टिपेर तयार पार्ने कुराहरू छ कि एउटा एउटा जिम्मेवारीहरू चाहिँ अथवा चाहिँ छात्रहरूले अब रसोई घरमा अथवा भान्सा घरमा गएर आमालाई सघाउनु पर्ने कुरा छ कि अनि त्यहाँबाट उहाँबाट त्यस्तो किसिमको एउटा चाहिँ के थियो त समरसता त्यस्तो किसिमको आनन्द थियो उहाँले के गर्नुभएको थियो त आफ्ना छोराछोरीहरूलाई संस्कार रूपान्तरण गर्नुभएको थियो धर्म रूपान्तरण गर्नुभएको थियो अनि उहाँहरूले सिकाउनु भएको थियो र के अहिले हामीले हाम्रा छोराछोरीलाई हिजो हाम्रा हजुरबाले बाले गायत्री मन्त्र नपढिकन न जप नगरिकन खानु हुँदैन जनै लगाउनु पर्छ अनि अब त्यस पछाडि गएर पूजा पाठ गर्नुपर्छ अनि देवी देउताले आफ्ना थानी मानीहरू आफ्ना इष्टमित्रहरू बेला बेलामा पूजा आजा गर्नुपर्छ भन्ने किसिमको कुराहरू जो हामीले जग्गा जमिन गर्दाखेरि त्यहाँ विभिन्न किसिमका चाहिँ धामी झाँक्री नाग पूजा गर्ने भैँको पूजा गर्ने कुरा भूमि पूजन गर्ने कुरा अन्नपूर्णको पूजा गर्ने कुरा गाई गोठको पूजा गर्ने कुरा वास्तु पूजा गर्ने कुरा होइन यस्ता कुराहरू जो हामीलाई चाहिँ सिकाउनु भएको थियो र हामीले सिकेका थियौँ के अहिले हाम्रो छोराछोरीले हामीले सिकायौं त दोष कसको हाम्रो छोराछोरीलाई दोष पनि हामी नदिउँ किन हामीले सिकाएकैनौँ उनीहरूलाई हामीले ट्रान्सफर गर्न सकेनौँ उनीहरूलाई चाहिँ हामीले चाहिँ सिका ट्रान्सफर गर्न नसके पछाडि त्यसको दोषी चाहिँ हामी नै हो किनभनेदेखि हामीले हस्तान्तरण त हामीले गर्न सकेनौ नि त बुवा आमाले त हामीलाई हस्तान्तरण गरेर जानुभयो अथवा अझै जीवितै हुनुहुन्छ तर बुवा आमा जीवित हुनु उहाँ रहँदा रहँदै पनि हाम्रा छोराछोरीलाई हामीले हाम्रो संस्कार चरित्र निर्माण हाम्रो धर्म हामीले चाहिँ रूपान्तरण गर्न सकेनौँ भने त सबभन्दा दोषी त हामी नै हो नि तिनीहरूलाई बाबु नानीहरूलाई उनीहरूलाई के गर्यो उनीहरूको त चाहिँ कोरा कागज जस्तो दिमाग हो होइन कोरा कागजमा जस्तो कुराहरू लेखिदियो त्यस्तै कुराहरू लेखिन्छ कि हामीले धर्मको कुरा लेख्न सकेनौ नि नसके पछाडि आज त्यसको परिणाम हामीले के गर्दैछौ त भोग्दैछौ।
3: हजुर यसरी हामीले यहाँले भने जस्तै हामीले हाम्रा सन्ततिलाई हाम्रो धर्म संस्कार संस्कृति दिन सकेनौ तर समयसँगै एक खालको आधुनिकता र पश्चिमा संस्कृति पनि हावी भइरहेको बेलामा चाहिँ यो अवस्थामा भन्नु न हामीले यो मौलिक संस्कृति र परम्परालाई चाहिँ कसरी जोगाउन सकिन्छ जस्तै हाम्रै आफन्तहरू विदेशमा हुनुहुन्छ बाहिरको कुराहरू हामी सिक्दैछौँ होइन कहिलेकाहीँ हेर्दाखेरि हामी पूर्वीय दर्शन मान्ने बिस्तारै पश्चिमा संस्कृति हावी भएको हो कि जस्तो पनि देखिन्छ कि हाम्रो समाजमा यसलाई चाहिँ हामीले कसरी हाम्रै संस्कृति चाहिँ बढावा दिन सकिन्छ।
2: अब यसमा त मलाई लाग्छ कुनै पनि धर्मले चाहिँ अधर्म गर भन्दैन जस्तो हामी सनातनीहरू चाहिँ ओम भन्छौ मुस्लिमहरू आमिन भनेर भन्छन् त्यसैलाई ओमिन भनेर फेरि क्रिस्चियनहरू पनि त्यसैलाई भन्छन् अब त्यस्तै तरिकाले जैनहरूले पनि ओमलाई मान्छन् र परमात्माको अस्तित्वलाई चाहिँ स्वीकार गर्छन् हामी साकार र निराकार दुवै अस्तित्वलाई स्वीकार गर्छौँ भनेदेखि क्रिस्चियन र जो बुद्धिस्टहरू छन् त्यो अब अर्को चाहिँ अब तपाईँको चाहिँ मुस्लिमहरू छन् उनीहरू धर्मगुरुहरूमा धर्मको मूलमा चाहिँ समस्या छैन
3: हजुर
2: मूलमा समस्या छैन, उसले समाजलाई लिड गर्ने हो एउटा अनुशासनमा राख्नको लागि धर्म ग्रन्थहरूले चाहिँ चाहे गीता भनौँ, चाहे चाहे बाइबल भनौँ, चाहे त्रिपिटक भनौँ, चाहे कुरान भनौँ, त्यहाँ चाहिँ के छैन त भन्दाखेरिमा कुनै पनि मान्छेलाई दुःख देऊ, मान्छेलाई चाहिँ हो हल्ला गर अथवा अर्को धर्मको मान्छेहरूलाई चाहिँ तिमीहरूले अर्को धर्मको निन्दा गर भन्ने कुराहरू त्यहाँ छैन। तर मात्र कहाँ त भन्दा आडम्बरी जो बीचमा छ, जो चाहिँ धर्मको नाममा जसले चाहिँ आमदानी गरेर चाहिँ के आफ्नो जीविकोपार्जन गरेका छदम व्यक्तिहरू जो छन् तिनीहरूले गर्दाखेरि त के अरे एउटा धर्मको बीचमा र अर्को धर्मको बीचमा लडाई दिने, अनि अब क्रिस्चियन छ भनेदेखि अब त्यसको चाहिँ हिन्दूको चाहिँ कुरा काट्ने, हिन्दू छ भने क्रिस्चियनको कुरा काट्ने, मुस्लिम छ भनेदेखि फेरि हिन्दूले कुरा काट्ने, बौद्धको कुरा काट्ने, अब यसरी चाहिँ के भयो भन्दाखेरि यो बीचमा रहेका जो एउटा चाहिँ धर्मको धर्मलाई बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका जो मान्छेहरू छ त्यसले गर्दाखेरि धर्म के भएको हो त भन्दाखेरिमा द्वन्द्व पैदा भएको हो। तर पश्चिमा जगतमा पनि धर्म चाहिँ छैन भने पश्चिमा जगतको कुरा पनि हामीले नगरौं, हामीले भौतिकवादी कुरा गरौं, भौतिकवादी जो हाम्रो शिक्षा छ यसले गर्दाखेरि नै हो। त्यसो हुँदाखेरिमा वास्तवमा धर्म कुनै पनि धर्म वास्तवमा भन्ने कुनै पनि धर्म आफैमा नराम्रो कुनैमा पनि छैन, तर त्यो धर्मलाई एउटा बाटो बनाएर कमाउन लागेका कमाऊ धन्दामा लाग्ने मान्छेहरूले गर्दाखेरि अलिकति चाहिँ द्वन्द्व पैदा गरेका हुन्। तर चाहे पश्चिमा धर्म होस् चाहे पूर्व हाम्रो सनातनी धर्म होस् तर आखिरीमा हामी उहाँहरूले पनि निराकार ईश्वरलाई मान्नुहुन्छ भने हामी पनि निराकार ईश्वरलाई मान्दछौ, आखिरीमा उहाँहरू पनि के भन्नुहुन्छ सापेक्षता वादमा नै यो सृष्टि चलेको छ भन्नुहुन्छ भने हामी पनि सापेक्षतावादमा चलेको छ भन्छौ। तर एउटा कुरा के छ त भन्दाखेरिमा अब हामीले धर्मको रक्षा गर्ने हो भनेदेखि वास्तवमा अरूले हाम्रो धर्मको रक्षा गर्दैन, हामीले आफ्नै घरबाट आफ्नै परिवारलाई आफ्नै संस्कार आफ्नै संस्कृति आफ्नै रीतिरिवाज परम्परालाई हामीले अवलम्बन गरेर हामीले चाहिँ रूपमा हस्तान्तरण गर्न सक्यौं, आफू बदल्यौं, पहिला आफू बदलौं र आफू बदलिए पछाडि आफ्नो परिवार बदलौं, छोरा छोरी आफ्नो चाहिँ बदल्ने काम गरौं, श्रीमानलाई बदल्ने काम गरौं, श्रीमतीलाई बदल्ने काम गरौं, आफूले राम्रो काम गर्यो भने हाम्रो देखासुखी टोल छिमेकीले गर्छन्, हाम्रो कुरा सुन्न रुचाउँछन्, अनि बिस्तारै चाहिँ के हुन्छ त भन्दाखेरि समाजमा रूपान्तरण हुन्छ। मैले धर्म बिग्रियो भने मैले भन्ने, हजुरले त्यही भन्ने, अनि हजुरले आफ्नो काम नगर्ने, मैले आफ्नो काम नगर्ने, कसैले काम नगर्ने हो भनेदेखि त कसरी धर्मेण सर्वप्रतिष्ठितम, धर्मको कसरी प्रतिष्ठा हुन्छ, धर्मो रक्षति रक्षित, धर्मको हामीले यदि रक्षा गर्न सकेनौ भनेदेखि धर्मले पनि हाम्रो के गर्न सक्दैन त, रक्षा गर्न सक्दैन।
3: अब धर्मलाई चाहिँ केवल पूजा कर्मकाण्ड र मन्दिरसँग मात्र जोडेर हेर्ने प्रवृत्ति पनि छ, धर्मको व्यापक अर्थ र सामाजिक भूमिका चाहिँ के हुन्छ?
2: अब धर्म एउटा कुरा त के हो त भन्दाखेरिमा धर्म का पनि अब म हजुरलाई नै एउटा सामान्य कुरा प्रश्न गरौं, तपाईँ अहिले जो अहिले चाहिँ एउटा सशरीर हुनुहुन्छ होइन, तपाईँको आखिरीमा जन्मेको लागि जन्मेको किन हो? पहिला हामी त्यहाँबाट शुरूआत गर्नुपर्छ, किनभने हामीले अरू जीवहरू भन्ने मानव इतर जीवहरूलाई पनि अब उनीहरूलाई खाना पर्छ, उनीहरूलाई निन्द्रा लाग्छ, उनीहरूलाई जाडो गर्मी हुन्छ, उनीहरू सन्तान उत्पादन गर्छन्, उनीहरूको निश्चित आयु हुन्छ, उनीहरू सबै चिज हामीले गरेका सबै चिज चाहिँ उनीहरूले गरिरहेका हुन्छन्। जब ब्रह्माजीले सारा सृष्टि रचना गर्नुभयो, सारा सृष्टि रचना गरिसकेपछि पनि अनि उहाँलाई सन्तुष्टि होइन र मानवको सृष्टि गर्नुभयो र मानव सृष्टि गर्दा मानवलाई एकदमै सोच विचार गरेर मानवलाई भयभरको चाहिँ के गर्नुभयो त सबै कुराहरू मानव शरीरभित्र चाहिँ उहाँले चाहिँ के गरिदिनु भयो त राखिदिनु भयो र उहाँलाई के भयो त मानव सृष्टि गरिसकेपछि बल्ल मेरा कुराहरू यसले चाहिँ के गर्छ त भन्दाखेरि मेरा कुराहरू यसले ट्रान्सफर गर्न सक्छ, यसले चाहिँ के गर्न सक्छ त सबैको चिजको चाहिँ थानको मान राख्न सक्छ भन्ने हिसाब किताबले ब्रह्माजीले चाहिँ के हुन मानव सृष्टि गर्नुभयो। र अब अहिले वास्तवमा भन्ने हो भनेदेखि मेरो जन्मको कर्तव्य के त, यो त मेरो शरीर हो, मेरो शरीर मसँग जोडिएका सबै नस नातेदारहरू भने शरीरसँग जोडिएका नस नातेदारहरू हुन्, तर मैले शरीर, यो शरीर पनि मेरो लागि चाहिँ के छ त भन्दाखेरि अस्थिर छ, यो शरीर पनि के छ त भन्दाखेरिमा चाहिँ मेरो आफ्नो होइन, मेरै शरीर मेरो आफ्नै होइन, किनभने यसले साथ दिँदैन, किन भन्दाखेरि प्रकृतिसँग संघर्ष गर्दा गर्दै भोलि आँखाले साथ दिँदैन, कानले साथ दिँदैन, जिब्रोले साथ दिँदैन, खुट्टाले साथ दिँदैन, हातले साथ दिँदैन, आखिरमा यसले पनि त मलाई साथ दिँदैन नि। वास्तवमा मलाई साथ दिने के हो त, मेरो गन्तव्य कहाँ हो त, होइन भनिन्छ 84 लाख यो नि बिताइसके पछाडि भगवानको इच्छाबाट भगवानसँग हामीले चाहिँ आशीर्वाद मागेर हे भगवान मलाई एक जीवन चाहिँ मानव जीवन मलाई प्रदान गर्नुहोस् भने पछाडि हाम्रो अनुनय विनय र हाम्रो योग्यता सुनिसके पछाडि भगवानले हामीलाई चाहिँ मनुष्य जीवन दिनुभएको, मनुष्य जीवन दिँदाखेरि हामी जन्मदाखेरि भगवानको दर्शन गरेका छौं, हे भगवान म यो कालकोठर 280 दिनसम्म मेरो आमाको गर्भमा राप ताप समस्याहरू सहेर अब म अट्न सकिन, मलाई यो संसारबाट यो मातृ कोखबाट चाहिँ मलाई चाहिँ धरतीको कोखमा मलाई ल्याइदिनुहोस् भनेर जब चाहिँ हामीले भगवानसँग प्रार्थना गर्दा भगवानको दर्शन गर्यौं र भगवानले ल ठिक छ त तिमी धरतीमा जन्मेपछि के गर्छौ त भन्दाखेरि हे भगवान म हजुरको निराकार स्वरूपमा चिन्तन मनन गरेर समाजमा मेरो आफ्नो जिम्मेवारी पूरा गर्दै अहिले म के गर्छु आफ्नो मुक्तिको लागि आफ्नो मोक्ष प्राप्तिको लागि चाहिँ मैले के गर्नेछु त प्रयत्न गर्नेछु भनेर नै हामीले कसम खाएर चाहिँ भगवानसँग हामी आएको हो। तर हामीलाई के भयो त, हामी जब आयौं गर्भबाट आएपछि हामी चाहिँ जन्मियौं, जन्मिँदाखेरि वैष्णवी मायाले ढाक्यो, हामीले त्यो कुरा बिर्सिदियौं, अनि हामीले चाहिँ के गर्दा त्यो कुरा कसलाई थाहा थियो, नाभिलाई थाहा थियो, नाभिलाई त के गर्यो त हाम्रो समाजमा आइसकेपछि वैष्णवी मायाले ढाकिसकेको त काटेर फालिदिए, अनि त्यस पछाडि सम्पर्क के भयो त परमात्मासँग हाम्रो सम्पर्क टुट्यो, सम्पर्क टुटिसके पछाडि अनि त्यस पछाडि हामीले चाहिँ अनि पछि हाम्रो जीवनमा हाम्रो कालमा जो मान्छे चाहिँ त्रिकालदर्शी छ, त्रिकालदर्शी मान्छेले के गर्छ योगी तपस्वी ऋषि मुनिहरू के छन् त भन्दाखेरि उनीहरू सम्पर्क र अघिल्लो जुनीको प्रारब्धले गर्दाखेरि उनीहरूको कनेक्सन हुन्छ, परमात्मासँग कनेक्सन हुन्छ, अनि वैवाहिक जीवनभन्दा गृहस्थी जीवनमा रहेर पनि उनीहरू तपस्वीमय जीवन जिएका हुन्छन्, परमात्मासँग एट्याच हुन्छन्, परमात्मासँग जोडिएर काम गरेका हुन्छन्, समाजमा रहेर अनि समाज आफ्नो दायित्व वहन गर्दा गर्दै पृथ्वी जल तेज वायु आकाश पञ्च तत्त्वलाई एकदमै ब्यालेन्समा राखेर अनि सामाजिक आफ्नो उत्तरदायित्वहरू आफ्नो देव ऋण आफ्नो ऋषि ऋण आफ्नो पितृ ऋण आफ्नो गुरू ऋणहरूलाई चाहिँ पार गर्दै धरती ऋणहरूलाई चाहिँ पार गर्दै उनीहरू चाहिँ के गरेका हुन्छन् त आफ्नो जीवनबाट उनीहरू देखिँदैनन्, उनीहरू प्रचारबाजी पनि गर्दैनन्, म यस्तो त्यस्तो पनि भन्दैनन्, उनी आत्माबाट चाहिँ के गरिरहेका हुन्छन् त परमात्मासँग एट्याच हुन्छन्। त्यस्ता मान्छेलाई हामीले झट्ट सांसारिक मान्छेले चिन्न सक्दैन, त्यस्ता मान्छेलाई त्यसैले मात्र दिन्छ जो आत्मद्रष्टा छ, जसले आत्मालाई चिनिसकेको छ। त्यसो हुँदाखेरि त्यस्तै महान आत्माहरूले नै यो सारा यो प्रकृतिलाई चाहिँ सन्तुलनमा राख्ने काम चाहिँ गर्नुभएको छ। आजकै प्रसङ्ग गर्ने हो, सप्त ऋषिहरूले आकाशमा चाहिँ के गरेर त भन्दाखेरि उनीहरूले तपोबलबाट नै पृथ्वीलाई चाहिँ के गरेका छन् त आफ्ना सन्तानहरू उहाँ उनीहरूका सन्तानहरू त हामी छौं, विभिन्न चाहिँ गोत्रहरूमा सप्त ऋषि गोत्रहरू जस्तो अत्री गोत्र अत्री एउटा चाहिँ सप्त ऋषि मध्येको एउटा हुनुहुन्छ, उहाँको रगत अझैसम्म डिएनए टेस्ट गर्दै जाँदा म त्यहाँसम्म पुग्छु, उहाँले अझै पनि मलाई चाहिँ के गर्नुभएको छ त आशीर्वाद दिनु रहनुभएको छ, मैले पनि उहाँलाई चाहिँ के गरेको छु त दैनिक रूपमा बिहान एकपटक चाहिँ मेरा आफ्ना पितृदेवहरू आफ्ना चाहिँ आमापट्टिका आफ्ना बाबापट्टिका आफ्ना आमापट्टिका आमाका बाबाको मावलीतिरका आमाको मावलीतिरका चारवटा चाहिँ पितृहरूको चाहिँ चारवटा गोत्रको रगत त मेरो शरीरमा छ नि, मात्रात्मक रूपमा बुवापट्टिको चाहिँ बढी होला, त्यो उहाँहरूलाई चाहिँ मैले किन गर्नुपर्छ भन्दाखेरि उहाँहरूले मलाई शरीर दिनुभयो, उहाँहरूले मलाई चाहिँ के गर्यो भूमि दिनुभयो, उहाँहरूले मेरो परिचय दिनुभयो कि मेरो मैले उहाँहरूको ऋण तिर्नु पर्दैन र के मैले दिनमा एकपटक उहाँहरूको सम्झनामा एक अञ्जली जलाञ्जली मैले दिन सक्दिनँ, दिनुपर्छ नि त, मेरो आफ्नो कर्तव्य हो। त्यस्तै यो पृथ्वी चाहिँ पृथ्वी जल तेज वायु आकाश देवताहरू, यी देवताहरूले हामीलाई चाहिँ हेर्नुहोस् कति यत्रो सूर्य भगवानले कत्रो प्रकाश दिनुभएको छ, वायु जति हिँडै पनि हामीले वायु पान पाइरहेकै छौं, जलमा विभिन्न किसिमका हामीले हाम्रो शरीरभित्रै जल छ, हामी शरीरभित्रै अग्नि छ, पृथ्वी छ, हामी जहाँ हिँडे पनि के उहाँहरूले हामीलाई दिनुभएको छैन र दिनुभएको छ नि त, के हाम्रो दायित्व उहाँहरूप्रति पञ्चतत्व देवताहरूप्रति हाम्रो दायित्व छैन, मातृभूमिप्रति दायित्व छैन, के म नेपालको नागरिक हुँ भनेर हिँड्न पाएको छु, नेपालको नागरिकता मसित छ, नेपाली धरतीमा मैले त्यही नागरिकता आधारमा मैले घर बनाएको छु, घडेरी बनाएको छु, मैले जागिरी खाएको छु, अनि मैले चाहिँ आफ्नो बच्चा बच्ची आफ्नो परिवार आफ्नो बुवा आमा आफ्नो छोराछोरी र आफू पालिएको छु, के धरतीप्रति मेरो जिम्मेवारी छैन र के मैले धरतीको ऋण तिर्नु पर्दैन र यस्ता कुराहरू र हामीले अनि के मेरो शरीरभित्र परमात्माको अंश छ।

0: भएको उहाँले उहाँको इच्छा स्वरूप नै हामी जन्मिएका हाम्रो इच्छाले नै उहाँ जन्म भएको नि के हामीले हामीलाई चाहिँ हामीले बिर्से पनि सम्झे पनि एउटा चाहिँ के छ त भन्दाखेरि हाम्रो शरीरमा ओम नाद हीनम जगत्तो सर्वम भन्ने एउटा ओमकारको नाद चलिरहेको छ त्यसलाई चाहिँ अजपा गायत्री भन्छौँ. त्यो एट्याक चाहिँ हामीले चाहे जानेर जाप गरौँ चाहे नजानिकन जाप गरौँ त्यो एट्याक चाहिँ के हुन्छ त भन्दा परमात्मासँग चाहिँ पुगेको हुन्छ. त्यसो हुँदाखेरि जब मान्छे 84 पूजा गर्छ किन भन्दाखेरि 84 वर्षसम्म हामीले एक दिनमा 1,30,000 चाहिँ के गरिरहेका हुन्छौँ भन्दाखेरि मुटुको धड्कन हामी चलिरहेको हुन्छ भनेदेखि 1,30,000 हाम्रो ओमकारको जप हुन्छ. 1,30,000 हाम्रो दैनिक रूपमा जाँदै जानुहोस् त तपाईँको चाहिँ कति कति जप हुन्छ. हामीले फेरि अजपा गायत्री हामीले चाहिँ एकजना 21,600 अजपा गायत्री हामीले जपिरहेका हुन्छौँ. त्यो कसैले योगी तपस्वीहरूले आजको मेरो अजपा गायत्री र ओमकारको नाद मेरो चाहिँ के होस् त भन्दाखेरिमा मेरो सिद्ध होस् भनेर भनिरहेका हुन्छन् त उनीहरू चाहिँ सशरीर नै मुक्त भएर जान्छन् कि हामीले नजानेर पनि त स्वास्थ्य फेरिरहेका हुन्छौँ नि. एउटा श्वास फेर्दाखेरि के 21,600 पटक त हामीले श्वास फेरेका हुन्छौँ. हाम्रो नाडी शरीरभित्रको नाडी ओमकारको ध्वनिमा 1,30,000 त एक दिनमा चाहिँ चलिरहेको हुन्छ कि हाम्रो त परमात्माको चाहिँ कि हामीलाई स्मरण हुँदैन. त्यही हरेक मुटुको धड्कनलाई परमात्मासँग जोड्ने हरेक चाहिँ तपाईँको चाहिँ के त हरेक चाहिँ श्वास प्रश्वासलाई परमात्मासँग जोडियो भने हामी गृहस्थ जीवनबाट नि के गर्न सक्छौँ भने मुक्ति प्राप्त गर्न सक्छौँ र परमात्माको कार्य गर्न सक्छौँ र यो सृष्टिको चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि हाम्रो तपोबलको माध्यमबाट अथवा चाहिँ हामीले सृष्टिको चाहिँ सेवा गर्न सक्छौँ.
1: यो सृष्टिको सेवा गर्ने प्रसंगमा हजुरले पनि भन्नुभयो हाम्रो सनातन परम्पराले प्रकृति पशु पन्छी वातावरण त्यो सँगसँगै वनस्पति संरक्षणसँगको पनि एक खालको सम्बन्ध राखेको देखिन्छ. यस पक्षलाई चाहिँ आजको पुस्तालाई चाहिँ कसरी भनौँ न विश्वास दिलाउन सकिन्छ.
0: अब अहिलेको पुस्तालाई त के त भन्नुहुन्छ भनेदेखि जस्तो बिरुवा भनौँ होइन बिरुवाले के गर्छ त भन्दाखेरि वनस्पतिले के गर्छ कार्बन डाइअक्साइड चाहिँ के गर्छ त लिन्छ
1: होइन
0: अक्सिजन दिन्छ त्यो त यो चाहे त्यो यो त धेरै सत्य कुरा छ. यो कसैलाई कहीँ लुकेको पनि छैन छिपेको पनि छैन के त्यो चाहिँ मेरो एकजना साथी हुनुहुन्छ 1,00,000 उहाँले चाहिँ अस्ति पोखरामा आएर पनि बिरुवाहरू सार्नुभयो. उहाँको आफ्नो आफ्नो लक्ष्य जीवनको हरेक मान्छेले एउटा लक्ष्य लिएको हुन्छ 1,21,000 बिरुवा जीवनभर सार्ने र 1,00,000 बिरुवा चाहिँ हुर्काउने र 1,00,000 बिरुवाबाट चाहिँ अक्सिजन चाहिँ अक्सिजनबाट चाहिँ मैले राष्ट्रको सेवा गर्छु होइन. उहाँले देशका विभिन्न ठाउँमा पोखरामै आएर 500 बिरुवा त पोखरै सार्नुभयो होइन. हाम्रै स्कुलमा लगभग 55 बिरुवा त हाम्रो अमरसिंह स्कुलमा सार्नुभयो. एउटा मान्छेले अभियान लिएर हिँड्छ के त अक्सिजन उहाँले त्यत्रो अक्सिजन उत्पादन गर्नुभयो के उहाँ त अब चाहिँ शरीर छोड्नु होला अहिले 50 वर्षको हारिमा हुनुहुन्छ होइन 55 वर्षको हारिको हुनुहुन्छ भनेदेखि के उहाँले 300-400 वर्षसम्म चाहिँ उहाँले फालेका सारेका बिरुवाहरूले के अक्सिजन चाहिँ उत्पादन गर्न सक्दैन र अक्सिजन के तपाईँ हामीले भनौँ हाम्रा बुवा आमाले हामीलाई त सिकाउनु भएको थियो नि चौतारी पोखरी खन त्यहाँको कुवा खन त्यहाँ धारा बनाऊ बर पिपल सार बर पिपलको चाहिँ के पूजा गर के हाम्रो पुर्खाले हामीलाई सिकाएको होइन र के हामीले त्यो गरेका छौँ त अहिले कहाँ गए त्यो कुरा अहिलेका अहिलेका सरकारका भन्ने हुँदा अहिले त चौतारी पोखरी भएका बर पिपलहरू काट्दै काट्दै सबै चाहिँ त्यतिखेर अक्सिजन जोड्दै अक्सिजन दिँदै अक्सिजनको नाश भएका छन्. त्यो कुरो बुझ्नु पर्यो कि यो धर्म होइन र जब पानी खाए हामीले पिउने पानीको मूलहरू सफा राख्नुपर्छ भन्ने किसिमको कुरा के त्यो पनि त एउटा चाहिँ जान्न पर्यो नि त. आफूले पिउने पानी छ होइन माथि तलतिर कसैले पानी पिइरहेको तलतिर गएर दिसा दिसा फोहोर मैला फालिदियो भने अब हामीले देख्छौँ नि पोखराको नहरमा देख्छौँ कोही नहरमा त्यही नहरमा मान्छे तल मान्छे नुहाइरहेको छ सूर्य भगवान्लाई जल दिइरहेको छ कोही मान्छेले प्लास्टिकका आफूले बेलुकाको खाना बढी भएको खाना फालिदिया छ त्यसले के जान्यो त त्यसले जान्न पर्यो नि त कुरा मैले यही जलले कसैले नुहाइरहेको छ तलदेखि भने कसैले अङ्गुलीमा लाएर पान गरिरहेको छ भने मैले पानीको स्रोतलाई मैले सफा राख्नुपर्छ मेरो दायित्व हो अरूले गरौँ नगरौँ कि हामीले त्यो कुरा सिकेका छौँ त हामी त अरूले देखा परेन फुत्त चाहिँ प्लास्टिकको अब त्यो फालिदिन्छौँ त के त्यो हाम्रो चाहिँ के भयो हामीले के भयो तलतिर त्यही मान्छेले कसैले

0: दियो भनेर त्यो बिरामी भयो भने दोस्रो लगाइदिने होइन कि हामीले चाहिँ अहिले हेर्नुहोस् सबै चाहिँ के छ त सब मान्छेले चाहिँ पोखराको पहिलाको चाहिँ के थियो पोखरामा एउटा पर्यावरण मैत्री थियो अहिले त जता त्यो सिमेन्टेरी घर गई छन् ठुलाठुला घर बनेका छन् कंक्रिट भएको छ जमिन कंक्रिट भएको छ आखिरमा चाहिँ प्रकृतिमाथि दोहन गरिरहेको छ मान्छेले होइन विभिन्न किसिमका चाहिँ के भएको छ त के यो मान्छेले जान्नु पर्दैन वायु प्रदूषण भएको छ विभिन्न किसिमका ग्यासहरू अब विभिन्न किसिमका यातायातका उद्योग धन्दा कल कारखानाकाबाट चाहिँ धुवा धुवा धुलोले गर्दाखेरि वायु प्रदूषण भएको छ र ओजन त तातेर गरेरखेरि हिमताल फुटेर अहिलेको यो भयावह स्थिति छ नि त कि यसमा चाहिँ के यसले धर्मकै त्यही हो त धर्म ब्यालेन्समा राख्ने कुरा हो नि त हरेक कुरालाई चाहिँ सन्तुलनमा राख पृथ्वी जल तेल वायु आकाश पञ्चतत्व जो तिम्रो शरीरभित्र बाहिर पनि त्यसलाई ब्यालेन्समा राख आफ्नो ठाउँबाट एउटा त्यसलाई ससम्मान गर तिम्रो कारणले गर्दाखेरि त्यसलाई फोहोर हुनबाट जो हो हामी सबैले जोगाउनु पर्यो एउटाले भन्यो मैले जोगाएँ कि जोगाइन मैले जान्ने कुरा अब मैले चाहिँ घरबाट फोहोर बाहिर निस्क्यो प्लास्टिक निस्क्यो भने मैले पोलिए त भएन नि त त्यो पो प्लास्टिक गएर त्यसले गर्दाखेरि आकाशमा गएर धुवा हुन्छ त्यसले क्यान्सरको रोग चाहिँ फैलिन सक्छ त्यो त मैले जान्न पर्यो नि त यो कुराहरू आफैले जान्ने कुराहरू हो एउटा कुरा के हो त भन्दाखेरिमा चाहिँ अनुशासन सबैभन्दा ठूलो कुरा हो चरित्र सबैभन्दा ठूलो कुरा हो चरित्र भएन भनेदेखि चाहिँ के हुन्छ त भन्दाखेरि मान्छे चाहिँ भ्रष्ट हुन्छ चरित्र रह्यो भने नै मान्छे के हुन्छ त भन्दा सुरक्षित हुन्छ चरित्र गुम्यो भने मान्छे चाहिँ के हुन्छ त भ्रष्ट हुन्छ जस्तो चरित्र भन्ने बित्तिकै एउटा अनुशासन हो म कति बेला उठ्ने त्यो त एउटा अनुशासन हो चरित्र पनि हो कति बेला सुत्ने कति बेला मेरा जिम्मेवारीहरू पूरा गर्ने कति बेला मैले आफ्नो चाहिँ जीवन वृत्तिको लागि काम गर्ने कति बेला देव कार्य गर्ने कति बेला पितृ कार्य गर्ने कति बेला प्राकृतिक कार्य गर्ने कति बेला सेवा कार्य गर्ने कति बेला समाज कार्य गर्ने कति बेला आफ्नो जिम्मेवारीहरू पूरा गर्ने त्यो एउटा चाहिँ के हो त अनुशासन हो नि त अनुशासनमा रहेको मान्छे कहिले पनि धर्म विमुख हुँदैन ऊ सनातनलाई उसले के गरिरहेको छ त भन्दाखेरि धानिरहेको हुन्छ बुद्धले लास्टमा के भन्नुभयो आपो दिप्पो भव तिमी एउटा स्वयं आफैमा दियो सूर्य हो बलिरहेको दियो हौ तिमीले चाहिँ के गर्न सक्नुपर्छ त भने तिमीले आफ्नो तर ठाउँबाट अरूलाई प्रकाश फैलाउन सक्नुपर्छ प्रकाश भन्ने बित्तिकै के हो त भन्दाखेरि ज्ञानको प्रकाश त्यो होइन ज्ञानको प्रकाश देऊ शिक्षाको प्रकाश देऊ चरित्र निर्माणको प्रकाश देऊ असल अनुशासनको प्रकाश देऊ भनेर चाहिँ के गर्नु भएको छ त भन्दाखेरि उहाँले चाहिँ भन्नुभएको छ भने जस्तै हाम्रा वेदले पनि के भनेका छन् त भन्दाखेरि तत्त्वमसि तिमी त्यही हो त्यो भनेको के हो त परमात्मा हो तिमी स्वयं परमात्मा नै हो तिमी भित्र परमात्मा त्यो तिमीलाई लिड गरेको छ जो शरीरलाई लिड गरेको छ परमात्माले लिड गरेको छ भन्ने किसिमको कुरा म सानो दुईटा एउटा तपाईँलाई दुईटा युगका दुईटा कथा सुनाउँछु एउटा सत्ययुगको कथा रहेछ एउटा सत्ययुगमा चाहिँ के रहेछ भन्दाखेरि एउटा किसानले आफ्नो जग्गा चाहिँ के गरेछ भन्दाखेरि बेचेछ होइन स्वाभाविकै हो अनि त्यो किन्ने मान्छेले के गरेछ भन्नुहुन्छ भने त्यो जग्गा किन्यो किने पछाडि उसले चाहिँ के गर्छ घडेरी खारेर उसले चाहिँ घर बनायो घर बनाउँदै जाँदाखेरि त्यहाँ के त्यसले घडेरी खार्यो घडेरी खार्दाखेरि त एउटा चाहिँ सुनको चाहिँ कलशमा चाँदीका पैसाले भरिएको एउटा डब्बा चाहिँ नाचो बाँधेर ठ्याक्क चाहिँ गाडेको चाहिँ त्यसले देख्यो ढकन लगाएको अनि उसले सोच्यो ओहो मैले त श्रम यो यसमा मेरो श्रम पनि परेको छैन र यसमा मेरो पसिना पनि छैन र यो सम्पत्ति मैले पस्दा पनि पस्दिन मैले त चाहिँ स्वर्गमा मृत्यु भइसकेपछि यसले त यसले भाड तिर्नुपर्छ भनेर त्यो मान्छेले के गर्यो त ट्याक्क निकालेर लिएर आयो र त्यसले के गर्यो जोसित जग्गा किनेको थियो त्यही मान्छेले के गर्यो लिएर
1: गयो
0: उसले भन्यो मैले तपाईँले दिएको जग्गामा घर तपाईँले जिउ दिने कि जमिन दिने भन्छन् हजुरले मलाई चाहिँ जमिन दिनुभयो त्यही जमिन मैले घर बनाउँदैछु घर बनाएर मेरो आफ्ना कुल देवता पितृहरू आफ्ना थानी मानी अनि त्यस पछाडि गएर आफ्नो चाहिँ के अरे दश दिक्पाल होइन अब क्षेत्रपाल दिक्पालहरू अनि अब त्यस्तै तरिकाले चाहिँ म चाहिँ के अरे आह्वान गरेर म एउटा चाहिँ हजुरले दिएको जग्गालाई चाहिँ एउटा सांस्कृतिक कारिक बनाएर घर बनाएर विचार गरेको छु, तर हजुरको जग्गामा चाहिँ मैले यो खन्दा घडेरी खाँदाखेरि यो पाएँ तर यो मेरो होइन भनेरले सकुशल पिँढीमा लगेर राख्यो। त अब उसले मान्छेले के विक्रेताले के भन्छ भन्दाखेरि होइन मैले त यो माटाको मैले पनि यो कमाएको होइन, होइन मेरो पनि यसमा श्रम छैन, मेरो पनि यसमा पसिना छैन, मेरो पनि यो चाहिँ यो सम्पत्ति लिएर म पनि चाहिँ के भन्छ स्वर्ग बितिसकेपछि मैले चाहिँ यसो भार लाग्छ मलाई। त्यसो हुँदाखेरि मेरो गोत्रबाट यो भएको जग्गा जमिन मैले तपाईँलाई बेचेर दिएँ, त्यो भएपछि त्यहाँभित्र जे जस्तो भए पनि त्यो तपाईँको अधिकारको कुरा हो। मेरो त लालपुर्जा मात्र त्यहाँ खुर्केर फालेँ मैले, मेरो त चाहिँ अब मालपोतमा पनि मेरो त्यसको निशा छैन भनेपछि यहाँभित्रको जे भए पनि यो तपाईँकै हो। म पनि यो चाहिँ आफ्नो श्रम र पसिना नपरेको चिज मैले चाहिँ यो लिन किन भन्दाखेरि माटोभित्र बाहिरको तपाईँकै हो भनेपछि त्यो दुईटाले त्यो कुराहरू कुनैले पनि लिन नमाने पछाडि अनि अहिले चाहिँ के भयो त भन्दाखेरिमा उहाँहरू दुवैजना अब अहिलेको गाविस भनौँ होइन अब उहाँहरू पञ्चायतमा जानुभयो, दुवैजना प्रधान पञ्चायतको अगाडि चाहिँ के हो तपाईँहरूको कुरा भन्नुहोस् त भन्दाखेरि मैले यसरी यसरी जग्गामा घडेरी खाँदै यो चिज पाएँ, यो मेरो श्रम पनि परेको छैन, मेरो पसिना पनि परेको छैन, मैले यसलाई चाहिँ उपयोग गरेँ भनेदेखि मैले चाहिँ के हुन्छ त भन्दाखेरिमा चाहिँ म चाहिँ मरेपछि यसको चाहिँ त मैले के गर्नुपर्छ भार तिर्नपर्छ भनेर उसले भनिसकेपछि अब उसले त्यहाँ भन्यो अर्का मान्छेले त्यही भन्यो। हेर्नुहोस् है कुनै समाज त्यस्तो थियो, अहिले समाज त्यस्तो छ छैन। अनि त्यो दुइटाले के गरे अब प्रधान पञ्चायतलाई पनि त निर्णय गराउनु गाह्रो भयो, कसलाई दिने अब आफूले ऊ पनि सांस्कारिक छ यो पनि अब उसले चाहिँ त यही मैले यदि यही गाउँ पञ्चायतभित्रकै चाहिँ अब सेवा कार्यमा लगाऊ भन्दाखेरि पनि उसले होइन मैले त ट्याक्सले पो करले पो देश चल्ने हो, ट्याक्स जनताबाट पाएको करबाट आम्दानीबाट देश चलाउने हो, म त देश यो सबैको एउटा सम्पत्तिको रखवार पो हो, मैले यो मैले पनि त यसको आखिरीमा भार त मलाई लाग्छ यसको होइन भनेपछि उसले पनि के गरे त सम्पत्ति मैले निर्णय दिन सकिनँ भनेपछि राजा कहाँ गए, दुबई लिएर गए, राजा कहाँ गए, राजा कहाँ गएर पनि उनीहरूले त्यही कुरा भने, राजा कहाँबाट जाँदाखेरि त प्रधान पञ्च शुद्ध पनि गए ल सरकार यसो यसो भन्छन् म पनि अब मेरो गाउँ पञ्चायतमा यो सम्पत्ति राखेर ऊ गर्नेवाला छैन अब भनेर दुवैजनाले राजाको मन्त्री परिषदको बैठक बस्यो, मन्त्रीमण्डलबाट पनि त्यसको सही निर्णय हुन सकेन, मन्त्रीमण्डलबाट सही निर्णय नभइसकेपछि राजाले राजगुरु बोलाए, राजगुरूलाई बोलाए गुरुदेव यसको समस्या समाधान के हुन सक्छ हजुरले उपाय बताइदिनु पर्यो है मान्ने कुराको राजाले पनि राजगुरूलाई होइन त्यस पछाडि राजगुरूले यसको लागि चाहिँ मलाई दुई दिन समय चाहिन्छ भने राजगुरूले समय मागे, राजगुरूले के गरे त त्यहाँबाट राजाका दूतहरू चाहिँ के गरे त भन्दाखेरिमा उनीहरूको पर ठाउँमा चाहिँ जान लगाए, त्यहाँको वस्तुस्थिति के छ, त्यहाँको रहन सहन रीतिरिवाज त्यहाँको वस्तुस्थिति के छ, उनीहरूको सेवा के गर्न सक्छ, फेरि राजाले पनि के भयो त भन्दाखेरि राजाले हुन सक्थ्यो त एउटा राज्यको कोषमा लगाएर उसले चाहिँ त गर्न सक्थे, राजाले पनि के गरे त भन्दाखेरि यो त होइन त यो त म त करबाट चल्ने यो त यो यो त भोलि मैले मरिसके पछाडि त मैले स्वर्गमा गएर पनि यसको प्रायश्चित हुनुपर्छ भनेपछि राजगुरूले अनि त्यहाँबाट जाँदाखेरि त्यो एउटा खोला रहेछ, त्यो खोलाबाट यतापट्टि किसानहरूको खेतबारी रहेछ, उनीहरू अलिकति चाहिँ आकाशे खेतीको भरमा चाहिँ उनीहरूले काम गर्दै रहेछन् अनि त्यस पछाडि राजाले दुई दिनपछि चाहिँ राजाका राजदूतहरू गइसकेपछि गुरूले चाहिँ के ल्याऊ त भन्दाखेरिमा गुरूदेव यी किसानहरू दुइटै किसान रहेछन्, किसानको उतापट्टि चाहिँ एउटा खोला रहेछ, खोलाबाट चाहिँ यताबाट चाहिँ उनीहरूलाई अब सिँचाइ खेतीपाती गर्दै रहेछन्, अब यिनीहरूलाई चाहिँ त्यहाँ बाटोको कुलाको अनि पढ्ने स्कुलको चाहिँ कमी रहेछ, एउटा स्वास्थ्य चौकीको कमी रहेछ भन्ने किसिमको कुराहरू उनले प्रतिवेदन ठ्याक्क राजदूतले राजगुरूले चाहिँ पठाएका मान्छेले भनिसकेपछि अनि राजगुरूले के भने ल सरकार यी दुईटा किसान इमानदार किसान हुन्, यी दुईटा किसानको उतापट्टि खुलो रहेछ आकाशगतमा, एउटा तिनीहरूलाई चाहिँ यो पैसाले यिनीहरूको नहर खनिदिनु पर्यो ताकि ओल्लो पोल्लो गाउँ यताउता सबै चाहिँ सिँचाइ होस्। त्यसको सँगसँगै यिनीहरूलाई खेतीपाती गर्नको लागि चक्रे त यिनीहरूले चाहिँ के गरेका बैलगाडा पालेका रहेछन्, उनीहरू खेतसम्म गाडा जाँदो रहेछ, बोक्नु पर्दो रहेछ, त्यो बाटो होस्। अलिकति यिनीहरू कमजोर भएका बच्चा बच्चीहरू रहेछन् होइन, यिनीहरूको शिक्षाबाट अलिकति वञ्चित रहेछन्, त्यहाँबाट गुरुकुल खोलियोस् र यिनीहरूलाई चाहिँ उपचार गर्ने सिलसिलामा स्वास्थ्यको लागि पनि समस्या रहेछ, एउटा चाहिँ हस्पिटल चाहिँ यिनीहरूको लागि चाहिँ आयुर्वेदिक किसिमको एउटा चाहिँ उपचार गर्ने वैद्यराज एउटा चाहिँ तयार गरियोस् भनेपछि त्यो पैसाले ती चिज भए, ऊ पनि खुसी भयो, ऊ पनि खुसी भयो, त्यसले गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरिमा सबैको चाहिँ एउटा के हो त राजाले ल त्यहाँनिर हेर्नुहोस् यो सत्ययुगको कुरा हो, इन्साफ भन्ने कुरा कसरी हुन्छ, मान्छेले चाहिँ कसरी चाहिँ लिड गरे हुन्छ होइन। अब के अहिलेको हाम्रो समाजमा त्यस्तो छ त, हाम्रो समाजमा एउटा घडेरी खाते हो भने सिमानाको बिचमा कति खिनातान हुन्छ, हाम्रो समाजमा भए त त्यो माटोले पुरपार गरेर झगडा हुन्छ होइन, त्यो गाड धन भएको भएदेखि यसलाई माटोले पुरपार पार राति कसैले नदेखेको बेलामा चाहिँ के गरेर लिएर जान्छु म भनेर हामीसँग त्यस्तो किसिमको यो सत्ययुगमा यस्ता मान्छे थिए, धर्मले लिड गरेको थियो, धर्मसित डर थियो, धर्म भनेको के त्यति बेलाको चाहिँ के थियो त भन्दाखेरि कानून भनेको धर्म थियो, संविधान भनेको धर्म थियो, त्यति बेला सेना हुँदैनथे, पुलिस हुँदैनथे, सशस्त्र हुँदैनथे, अदालत हुँदैनथे, सबै बचत हुन्छ, सबै मान्छेमा इमान्दारिता थियो। त्यस्तै तपाईँलाई अर्को पनि एउटा यही सँगसँगै युगको प्रभाव सत्ययुग र कलियुग दुईटा चाहिँ मान्छे दुईटा युगमा दुई भेट भएछन् अनि सत्ययुगले भनेछन् कलियुग तिम्रो युगका मान्छेको आचरण मलाई देखाइदेऊ न भनेर चाहिँ कलियुगले सत्ययुगले चाहिँ कलियुगसँग प्रश्न गर्नुभएछ होइन मेरो युगका मान्छे तपाईँले नहेर्नुहोस् हो तपाईँ सत्ययुगको मान्छे त्यो सिन नहेर्नुहोस् भन्ने कुरा होइन होइन देखाऊ न देखाऊ अब तिमी र हामी चाहिँ एउटा मैले प्रश्न राखिहालेँ नि त देखाऊ भन्दाखेरि ल त्यसो भएदेखि ल हेर्नुहोस् भनेछन् र वचन बाटोमा जाँदै जाँदाखेरि उनीहरूले के देखेछन् भन्दाखेरिमा दुईटा दाजुभाइ रहेछन् एउटै आमाले जन्माएका होइन दुइटै चाहिँ अब जंगलको बाटो हिँड्दै रहेछन् दुइटै जंगलबाट हिँड्दै जाँदाखेरि चाहिँ के भएछ भन्दाखेरिमा त्यो के अरे तिनीहरूले कस्तुरी मृग देखेछन् होइन कस्तुरी मृग त बहुमूल्य वस्तु नि भयो कस्तो पीडा अनि त्यो दुइटाले के गर्छन् भने त्यो दुइटाले मिलेछन् र त्यो बन्दुकले त्यो कस्तुरी मृगलाई मारे
1: मारे
0: होइन मारिसके पछाडि त अब त्यो अब मोटरसाइकलमा हिँडेका छन् अनि अब त्यो कसरी मिर्ग त त्यसै दिउँसोमा लिएर जाँ भने त अब जङ्गल जनावर मार्न एक त मार्नु नहुने अर्को कुरो अब चाहिँ देखिहाल्यो भने पनि अब त्यो चाहिँ अब बाँडफाँड गर्नुपर्ने अनि चाहिँ दुईटाले के गरेछन् त अलि त्यसलाई लथारेर अलि तल्लतिर लगेछन् स्याउलाले चाहिँ भाँचकुच पारेछन् र यताउता त्यसलाई के गरेर छोपेछन् होइन छोपिसके पछाडि अनि दुइटै छन्केर अब उनीहरू सल्लाह के अरे सबै मान्छे राति सुत्छन् सुतेपछि कसैले थाहा नपाउने पहिलामा अनि त्यस पछाडि लिएर जाने हो त्यस पछाडि अब घरमा लिएर गएपछि बाँडौँला भनेर भनेछ अनि दाइले चाहिँ भाइले के भनेछ भन्दाखेरि भाइ म चाहिँ त्यहाँ घर जा तैँले खाना पनि खा मलाई पकाएर पनि लि त्यतिन्जेलसम्म म यहाँ कुर्छु अब सबै त्यहाँ बाटामा पनि कोही मान्छे हिँडेका छन् के गरेका छन् सबै निराएका छन् के गरेका छन् तैँले चाहिँ थाहा पनि पाउँछस् अनि त्यसपछि जाम्ला भनेछ भाइ चाहिँ के गरेछ भन्दाखेरि आयो दाइले भनेपछि भाइ आयो भाइले अब त बाटोमा चाहिँ एउटा के गर्यो भन्दाखेरि प्लानिङ गर्यो उसले के उसको मनमा त कलियुगको मान्छे त हो नि होइन कलियुगकै घटना हो अनि उसले के सोचे अनि ओहो यो कस्तरी मृग करोडौँको छ होला होइन अब दाईलाई थाहा छ मलाई थाहा छ अरू कसैलाई थाहा छैन दाईले त्यहाँ लुगरे बसेको छ त्यसमा केही थाहा नभएपछि अब यो दुईटै गर्यो भने घरमा ल्यायो भने आधा आधा बाँड्नु पर्छ होइन, आधा आधा बाँड्नु पर्ने भए पछाडि अब उसले मैले के गरेँ भने ठिक छ खाना साना बनाउँछु यताउता गर्छु टन्न खान्छु, खाना खाइसकेपछि टिफिनमा उसले के सोच्छ भन्दाखेरि त्यो खानामा बिखार्ने विचार गर्यो
1: है,
0: प्लानिङ गरौँ अनि उसले खाए यताउता गर्यो ट्याक्टर खाना बनायो र टिफिनमा राख्यो अनि ऊ अब त्यो खाली दिमाग शैतानको घर भन्छ नि त, खाली दिमाग भए पछाडि अब धर्मले लिड नगरे पछाडि कस्तो हुन्छ, धर्मले छोडेपछि धर्म छाडा भएपछि अनि उसले के गरे त भन्दाखेरिमा उसले के सोचे भन्दाखेरि होइन अब यो चाहिँ अब यो अरूलाई थाहा छैन त्यसलाई मलाई भाइलाई थाहा छ कि मलाई थाहा छ होइन, यो बहुमूल्य वस्तु छ लिएर गयो भने आधा आधा बाँड्नुपर्छ, त्यसो भन्दाखेरि के नगर्नु त अब यसलाई चाहिँ भाइलाई सिद्धाइदियो भने मेरो मात्र हुन्छ भने उसले पनि प्लानिङ गर्यो होइन, उसले पनि प्लानिङ गर्यो अब खाली समयमा सोध्ने कुरा त भइहाल्यो अनि उसले के गर्यो त भन्दाखेरिमा उसले पनि मजाको एउटा के गर्यो त भने लाठा बनायो लाठोगा अब बोलियो अनि त्यसो भाइ आयो अट्याक्क चाहिँ होइन 10-11 बजे रातितिर भाइ आयो, भाइ आइसके पछाडि अनि ट्याक्क चाहिँ उसले के गर्यो त त्यो लाठो जो थियो भाइले अब चाहिँ ल के भाइ खाना खाइस् खाएँ मलाई ल्याइदिएस् अँ दाइ ल्याइदिएछु सबै च्याट स्याटफिट पारेर ल्याइदिएछु मिठो तरिकाले ल्याएछु अनि बाटा कोही सुते अरेका सबै ठिक छन् नि अँ सब सुतिसके दाइ अब सबै कुकुर सुकुर पनि अब भोके अरेका कोही केही छैनन् सबैका बत्ती निमिसकेका छन् भनिसके पछाडि अनि उसले पछिल्लोतिर भाइले त्यो टिफिन के झिक्नु लागेको थियो त्यो लाठोले चाहिँ त्यो भाइको टाउकोमा ठोक्यो भाइ रन्छ नि हो भाइ मर्यो होइन भाइ त मरिहाल्यो अब माई बाँचिहाल्यो अब उसले तलतिर अब चाहिँ गर्यो अब त ऊ ढुक्क भयो कसैले थाहा छैन होइन त्यो यो त बिडा त मेरो मात्रै भयो भने अनि उसले चाहिँ के गर्यो भन्दाखेरिमा अब सार ट्याक्टर गरेर उता ढुक्क भयो नि त अब उसले चाहिँ ट्याक्टर के गर्ने त त्यो मृगलाई सासो कस्तुरीलाई ट्याक्टर पारिहाल्यो ट्याक्टर अब चाहिँ भोक लागेको छ अब खाना खानु पर्यो खाना खाएर जानु पर्यो भनेपछि खाना खायो खाना खाइसकेपछि त्यो पनि मर्यो होइन अनि त्यस पछाडि ए मेरो युगका मान्छे यस्ता हुन्छ कलियुगका मान्छे यस्ता हुन्छन् ए भनेर कलियुगले चाहिँ भने अरे भने अब अहिले चाहिँ अहिले मान्छे त्यस्ता हुँदैछन्
1: कति राम्रो उदाहरण
0: होइन अब अहिले हामीले सत्यको पनि घटना सुनेकै
1: हो
0: त्यहाँ कति धर्मले लिड गरिएको छ किसानदेखिबाट राजासम्म धर्मले लिड गरिएको छ प्रधान पन्थदेखिबाट समाजसम्म लिड गरेको छ समाजको के आवश्यकता छ त्यसलाई चाहिँ सही ठाउँमा कसरी सदुपयोग गर्न सकिन्छ भने गुरु गुरुदेखिबाट चाहिँ सम्मान छ एउटा तल्लो तहदेखिबाट लिएर माथि लैसम्म एउटा चाहिँ अनुशासन छ मान्छे पढे लेखेका पनि छैनन् तैपनि अनुशासनले काम गरेर धर्मले काम गरिरहेको छ पछिल्लो घटनाको मान्छे पढे लेखेका पनि छन् विद्वान पनि छन् मोटरसाइकल चलाएका छन् युगमा युगमा पनि छन् सम्पन्न पनि छन् तर
1: आचरण
0: यही हो युगको विशेषता अब हामीले यही तरिकाको यस्तै हुँदै हुँदै गयो भने अब हामीले भोग्ने त्यही हो
1: अलिअलि देखिन थालेको छ होइन हाम्रा बजारमा खानपानमा व्यवहारमा आचरणमा
0: अब के अरे अब चाहिँ कसैले कसैले सिद्ध्याउने त्यसको सम्पत्ति कसरी हडप
1: गर्ने
0: भन्ने किसिमका कुराहरू अब अहिले चाहिँ त्यस्तो किसिमको चाहिँ यसरी लिड भएको छ तर एउटा कुरा के हो भन्दाखेरिमा म बिग्रेँ कि बिग्रिन भन्ने कुरा फरक पर्छ
1: एकदम हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
0: ठिक छ अब वास्तवमा भन्ने हो भने धर्मले हामीलाई लिड गर्नुपर्छ होइन यदि हामी धर्म छाडा भयौँ भने हामी असुरक्षित हुन्छौँ धर्म रक्षति रक्षित धर्मले नै हाम्रो रक्षा गर्ने हो सङ्घीय शक्ति कलियुगी भनिएको छ कलियुगमा सबभन्दा अवतारी र चमत्कारी मान्छे कोही हुँदैन हामी सङ्घमा एउटा समूहमा हिँड्न जानुपर्छ जो परिवारमा मिल्न सक्नु पर्यो छिमेकमा मिल्न सक्नु पर्यो राज्यमा मिल्न सक्नु पर्यो सबैसँग चाहिँ मिल्न सकियो भनेदेखि नै के हुन्छ त भन्दाखेरि आफूलाई चारैतिर चाहिँ के हुन्छ सफलता प्राप्त गर्न सक्छ यदि चाहिँ हामीमा धर्मले लिड गर्न सकेन र हामीमा घमण्ड आयो अहंकार आयो तमोगुण आयो भनेदेखि त्यति बेला होला हामीसँग त पैसा त होला तर हामीलाई हामीसँग त्यति बेला पैसा संस्कार पनि हुँदैन संस्कृति पनि हुँदैन सनातन पनि रहँदैन र धर्मले हामीलाई लिड गर्दैन धर्मले हाम्रो रक्षा गर्न सक्दैन त्यसो हुँदाखेरि धर्म रक्षति रक्षित हामीले आफ्नो चाहिँ सनातनी धर्मलाई चाहिँ रक्षा गरौं म किन जन्मेको हो मेरो कर्तव्य के हो समाजप्रति मेरो दायित्व परिवारप्रति मेरो दायित्व के हो देवताप्रति मेरो दायित्व के हो मेरो बा आमाप्रतिको मेरो दायित्व के हो धरती माताप्रति मेरो दायित्व गयो पितृप्रति मेरो दायित्व के हो देवताप्रति मेरो दायित्व के हो परमात्माप्रति मेरो दायित्व के हो भनेर आफूले आफैलाई मनन गर्न सक्यौ र प्रस्थानत्रयी भनेको छ प्रस्थानत्रयी भनेको तीनटा बाटाबाट नै हामी परमात्मा प्राप्त गर्न सक्छौ भन्ने छ एउटा हजुर गीताबाट पनि हामी परमात्मा प्राप्त गर्न सक्छौ गीताको राम्रो सूक्ष्म अध्ययन गर्यौं भने त्यहाँ कर्मयोगका कुराहरू छन् ज्ञान योगका कुरा छन् स्थिति प्रज्ञका कुराहरू छन् होइन राजयोगका कुराहरू छन् त्यस्तै तरिकाले अर्को बाटो पनि हामी अप्नाउन सक्छौ त्यसलाई ब्रह्मसूत्र भने भनिन्छ होइन ब्रह्म भगवान ब्रह्मबाट प्रतिपादित भएको त्यहाँ पनि हामी को हौ र हाम्रो कर्तव्य के हो समाजप्रति हाम्रो दायित्व के हो भन्ने कुरा हामीले त्यसबाट पाउन सक्छौ र अर्को प्रस्थान त्रयमाको उपनिषद उपनिषदको मार्गबाट पनि हामी आफ्नो जीवनलाई कसरी प्रस्थान गर्ने यो भौतिक जगतबाट हामी कसरी महाप्रस्थान गर्ने कसरी यो शरीरलाई पूर्ण रूपमा सदुपयोग गर्ने कसरी हामी गन्तव्यतर्फ जाने आफ्नो गन्तव्यमा कसरी पहुँचने यो शरीरको पूर्ण लाभ कसरी लिने भन्ने किसिमका कुराहरू हामीले यी तीनटा धर्म ग्रन्थ र त्यसपछि यी तीनटा धर्म ग्रन्थ र राम्ररी बुझ्न सक्यौं भने बल्ल हामी चाहिँ के गर्नुपर्छ पुग्छौं भन्दाखेरि हाम्रा वेदहरू पुग्न सक्छौ ज्ञानका तीनटा चरण हुन्छ तीनटा एउटा चाहिँ श्रुति काव्य हुन्छ श्रुति काव्य भन्ने बित्तिकै हाम्रा वेदहरू ऋग्वेद यजुर्वेद सामवेद अथर्ववेद हाम्रा ऋषिमुनिहरूले खोलाको किनारमा जंगलमा हिमालमा तपस्या गरेर सुनेर हामीलाई तयार पारिदिएका श्रुति काव्यहरू हुन् अर्को चाहिँ स्मृति काव्य हुन्छ कहिले कहिले हामीले स्मृतिहरूको याद गर्ने काव्य चाहिँ गीता भयो उपनिषद भयो अब त्यस पछाडि गएर ब्रह्मसूत्रहरू भयो स्मृति काव्यभित्र पनि ती श्लोकहरूलाई सम्झेर त्यही श्लोक अन्तर्गत हामी चाहिँ के गर्ने हो त भन्दाखेरि चल्न सक्नु पर्यो त्यस पछाडि गएर न्यायिक ग्रन्थहरू हुन्छ पुराणहरू राजा महाराजाहरूको घटनाहरू देवी देवताहरूका घटनाहरूबाट मिथकबाट लिएर जीवन के हो जगत के हो कसरी चाहिँ हामी असल भन्ने खराब आचरण गर्दाखेरि चाहिँ कसरी दुःख पाइन्छ राम्रा रावणका कुराहरू छ कंस र कृष्णका कुराहरू छ त्यस्तैतिर परशुराम र चाहिँ मल्लिका अर्जुनका कुराहरू छ यसरी दक्ष प्रजापति र सतीका कुराहरू छ यसरी चाहिँ के हो त भन्दाखेरिमा चाहिँ त्यहाँ सुम्ब निसुम्बको दुर्गा भवानीका कुराहरू छ यसरी चाहिँ के हो त भन्दाखेरि आफूलाई कसरी लिड गर्ने अब एउटा कुरा के हुन्छ त भन्दाखेरि अहिले नै मैले तपाईँलाई भने हामीले अजपा गायत्री जो छ बिहान बिहानै हामीले मेरो आज 21,600 मैले अजपा गायत्री मेरो छ भने हे भगवान हे परमात्मा मेरो आजको अजपा गायत्री मेरो शुद्ध होस् भनेर हामी एउटा प्रार्थना गर्ने एउटा गर्यौं भने त्यो सिद्ध हुन्छ अर्को 130,000 हाम्रो चाहिँ मुटुको ढड्कन एक दिनमा 24 घण्टामा चल्छ भनेदेखि हे भगवान आजको मेरो ओमकारको नाद ओम नाद रिनम जगत ऊ सर्वम ओमकारको नादमै नै यो ब्रह्माण्ड चलिरहेको छ मेरो शरीरभित्र पनि ओमकारको नाद चलेको छ पञ्च तत्व त्यही ओमकारको नादमा ब्रह्माण्ड त्यही ओमकारको नादमा चलिरहेका छन् भनेदेखि त्यसलाई चाहिँ मेरो चाहिँ ओमकारको नाद आज को पनि सिद्ध होस् भन्ने एउटा हामीले आफ्नो आचरण बनायौं र एउटा के हुन्छ भने श्रुति र एउटा के हुन्छ त भन्दाखेरिमा एउटा हजुरलाई भनिरहौ हजुर एउटा के एउटा गृहिणी मातृशक्ति हुनुहुन्छ जस्तो हजुरले बिहान उठाउँदाखेरि अब परमात्माको ध्यान गरेर तपाईँले चाहिँ स्नान गर्नुभयो भने त्यो चाहिँ तीर्थ हुन्छ होइन त्यो स्नान तपाईँको तीर्थ स्नान हुन्छ तपाईँ चार धाम गएर गया काशी गएर नुहाउनु पर्दैन हे भगवान हे हे परमात्मा मेरो शरीरभित्र हजुर 33 कोटी देवी देवताहरू मेरो हरेक कुश कुश माएर हजुरले निर्वास गरिदिनुहोस्, आज मैले तपाईँलाई स्नान गर्दैछु भने हाम्रो तीर्थ स्थान स्नान तीर्थ स्नान हुन्छ। यदि तपाईँले चाहिँ भोजन प्रसाद बनाउँदै हुनुहुन्छ भने हे भगवान् यो परमात्मा हजुरको स्मृतिमा मैले भोजन बनाइरहेको छु, प्रसाद बनाइरहेको छु, हजुरलाई मैले भोग मैले समर्पण गरेकी छु, हजुरलाई समर्पण गरिसकेपछि मेरा बाल बच्चा मेरो श्रीमान मेरो परिवार मेरो छरछिमेकलाई मैले प्रसादको रूपमा चाहिँ तपाईँले यसलाई चाहिँ स्वीकार गरिदिनुहोस्, यो प्रसादमय बनाउनुहोस् भनेपछि तपाईँको त्यो भोजन हुँदैन, त्यो चाहिँ के भन्छ प्रसादको रूपमा चाहिँ तपाईँको के हुन्छ त भन्दाखेरि प्रसाद बन्छ। अब हजुर यात्रा गर्दै हुनुहुन्छ, कहीँ ठाउँ बसमा यात्रा गर्नुहुन्छ अथवा साधनमा यात्रा गर्नुहुन्छ, पैदल यात्रा गर्नुहुन्छ, त्यति बेला भगवानको नाम संकीर्तन हे परमात्मा म हजुरभित्र हजुर मेरो शरीरभित्र नै हुनुहुन्छ, मैले यात्राको हजुरलाई चाहिँ के गर्दैछु भन्दाखेरि यात्राको सुखद अनुभूति मैले हजुरलाई दिलाउँदैछु भनेर तपाईँ यात्रा गर्नुभयो भने तपाईँको त्यो चाहिँ के हुन्छ त्यो तीर्थ यात्रा भन्छ होइन। तपाईँ राति सुत्दाखेरि हे भगवान् अब म मेरो शरीरमा हजुरहरू हुनुहुन्छ, हजुरले पनि आराम गर्नुहोस्, मेरो शरीर म अब आराम गरेर चाहिँ म मेरो शरीरलाई चाहिँ दिनभरिको कार्यबाट मैले सबै शरीरलाई चाहिँ विश्राम दिन चाहन्छु, हजुर पनि मेरो शरीरमा रहेर विश्राम गर्नुहोस् भनिसकेपछि त्यो तपाईँको रातभरिको निन्द्रा योग निन्द्रा हुन्छ, त्यो तपस्या भन्छ। त्यसो हुँदाखेरि यो आफूले आफैलाई बनाउने हो, हामीलाई कसैले बनाउँदैन, हाम्रो मुक्ति हामीले नै गर्ने हो, हाम्रो मोक्ष हामीले नै गर्ने हो, अरूले कसैले त अरू त हो त हाम्रो शरीरका शरीरका नाते नस नातेदारहरू हुन्, यो शरीर छैन्जेल नस नाता रहन्छ, शरीर छोडे पछाडि हामी चाहिँ एक्लो यात्रा एक्लै गर्नुपर्छ, किनभने शरीर छन् र यी नस नातिदारहरू जोडिएका हुन् स्वार्थले जोडिएका छन्, शरीर छोडिसके पछाडि उनीहरूले चाहिँ के गर्छन् त हाम्रो शरीरलाई दाह संस्कार गरिसके पछाडि अनि त्यसपछि तेह्र दिनपछि अनि त्यसपछि वर्ष दिनको एक दिन श्रद्धा गएर सम्झलान नसम्झलान आउने ठाउँमा छ, तर आफ्नो कल्याण के गर्ने हो त आफैले गर्ने हो, धर्मेण सर्व प्रतिष्ठितम यसै वाक्यलाई मैले चाहिँ भन्दै मैले विराम दिन चाहे, किनभने धर्मले हामीलाई लिड गर्नु पर्यो होइन, धर्म छाड हामी भयौँ भनेदेखि हामी चाहिँ के हुन्छ त परमात्मासँग एट्याच हुँदैन डिट्याच हुन्छ, जब परमात्मासँग डिट्याच भन्छ त्यसपछि समस्यामा परिन्छ, परमात्मासँग एट्याच भयो भने त्यति बेला के हुन्छ हामीलाई कुनै पनि समस्या पर्दैन, धर्मले नै हामीलाई के गरिरहेको हुन्छ लिड गरिएको हुन्छ।
1: समयका लागि धेरै धेरै धन्यवाद छ। पक्कै पनि हाम्रो संस्कृति हाम्रो पहिचान हो, संस्कार हाम्रो चरित्र हो र परम्परा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको हाम्रो ज्ञान हो, यही ज्ञानलाई यही संस्कारलाई यही हाम्रो संस्कृतिलाई हामीले धर्म मानेर अगाडि बढ्यौं भने पक्कै पनि कहीँ असफल हुनु पर्दैन, जीवनमा हामी आफै अनुशासित भएर आफ्नो आत्माको उद्धार हामी आफै गर्न सक्छौ, आफ्नो आत्माको उद्धार आफै गर भनेर पनि श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले अर्जुनलाई ज्ञान दिनुभएको छ। यसरी आज हामीले यिनै समग्र विषयहरूलाई समेट्ने कोशिश गर्यौं। अमर सिंह माविका प्रधान अध्यापक आध्यात्मिक धार्मिक सामाजिक व्यक्तित्व श्री बलराम पोखरेल सरसँगको यो कुराकानी आजलाई यति नै, भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि सहित आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 MHz सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में
1: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडा को सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
2: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो जसको मसँग मलाई स्यालेरी दिएर राखे
3: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460285575 98067 1547 98560325575।
4: आयो है मासू, ताजा ताजा मासू दोस्ती।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
3: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
2: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050 98251 2714

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 MHz तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पहिरो र बाढीका कारण विभिन्न राजमार्ग प्रभावित, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डेभिड निर्देशक जपिन्द्र। जनकपुरमा एक घरमा आग लागि, जलेर एकजनाको मृत्यु। कांग्रेसले 43 जिल्लामा वडा अधिवेशन सक्यो, 31 जिल्लामा आज। र आज पनि कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना। अब सुनौ पूरा समाचार। बाढ़ी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सड़क खण्डमा यातायात प्रभावित भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार बागमती प्रदेशतर्फ खुके नेपाल थोक कुटुन्जेबेसी हुँदै चल्ने सवारीका लागि बीपी राजमार्ग प्रभावित छ। बाढ़ीका कारण रसुवाको मुख्य राजमार्ग सबै प्रभावित छन्। अर्को सूचना नभएसम्म पूर्ण रूपमा अवरोध रहेको प्रहरीले जनाएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा टोखा छहरे सड़क खण्ड बाढ़ी र पहिरोको जोखिममा रहेको छ। राति 10 बजेदेखि बिहान 5 बजेसम्म यहाँ सवारी सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटकै विद्युत नगरपालिका 10 सिमटारमा पासाङ लामो सड़क खण्ड बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। धादिङको बेनीघाट रोडाङ गाउँपालिका 10 ज्वालामुखी र शीतल बजार क्षेत्रमा पृथ्वी लोकमार्ग पहिरोका कारण प्रभावित छ। दुवै स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। कोशी प्रदेशतर्फ संखुवा सभाको मकालु गाउँपालिका 4 नेता भिरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन र निर्देशक नियुक्ति गरिएको छ। डीनमा सहप्राध्यापक डाक्टर डेभिड श्रेष्ठ र अस्पताल निर्देशकमा सहप्राध्यापक डाक्टर झपिन्द्र पोखरेल नियुक्ति भएका हुन्। प्रतिष्ठानको प्रशासनिक तथा शैक्षिक सुधारका लागि 3 असोजमा श्रेष्ठलाई डीन र पोखरेललाई अस्पताल निर्देशकको जिम्मेवारी दिएको हो। प्रतिष्ठानको शैक्षिक स्तर वृद्धि, अध्ययन अनुसन्धान र नयाँ कार्यक्रम विस्तारमा मेरो ध्यान केन्द्रित हुनेछ, नवनियुक्त डीन श्रेष्ठले भन्नुभयो। नवनियुक्त निर्देशक पोखरेलले अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राखिने निर्देशक पोखरेलको भनाइ छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, पहुँचयोग्य र प्रविधि मैत्री बनाउन म निरन्तर खटिने उहाँले बताउनुभयो। लामो समयदेखि चिकित्सा शिक्षा अनुसन्धान र प्राध्यापनमा सक्रिय श्रेष्ठ प्रतिष्ठानका अनुभवी विशेषज्ञ मानिन्छन्। अस्पताल व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहमा पोखरेलले यसअघि पनि विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्। उनी हाड जोड्ने विशेषज्ञ समेत रहेका छन्। जनकपुरमा गए राति एक घरमा आग लागि हुँदा एक पूर्व शिक्षक

काठमाडौँ गोर्खा कास्की मनाङ पर्वत स्याङ्जा बागलुङ नवलपुर पाल्पा अर्घनाची गुल्मी रूकुम पूर्व र पश्चिम रोल्पा प्युठान रोल्पा जुम्ला मुगु हुम्ला जाजुकोट दैलेख सुर्खेत डोटी आछाम दार्चुला बैतडी कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार रसुवा नुवाकोट र धादिङ बाहेक अन्य 31 जिल्लामा वडा अधिवेशन आज हुनेछ। कांग्रेसको केन्द्रीय कार्य समितिको निर्णय अनुसार पार्टीको 15 केन्द्रीय महाधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँमा हुँदैछ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्ष 15 असोजदेखि समानान्तर महाधिवेशनको तयारी जुटिरहेका बेला उनको गृह जिल्ला अडेल दुर्मा भने आज सबै वडामा अधिवेशन हुने भएको छ। जिल्ला सभापति भीमबहादुर साउदले 7 पालिकाका 52 वडामा अधिवेशनको तयारी पूरा भएको बताएका छन्। शनिबार कुनै वडामा पनि वडा अधिवेशन भएको छैन। 52 वडामा वडा आज अधिवेशन हुन्छ साउदले भन्नुभयो। उहाँका अनुसार जिल्ला कार्य समितिले केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार वडा अधिवेशन गर्न मातहतका समितिलाई निर्देशन दिएको छ। डडेलधुरामा 7 पालिका र 52 वडा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको सचिवालय बैठक आज बस्दैछ। बैठक काठमाडौँको वनस्थली स्थित पार्टी केन्द्रीय कार्यालय घण्टी घरमा आइतबार बिहान 11 बस्ने भएको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा र समसामयिक विषयमा छलफल हुनेछ। आज कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा कोशी बागमती र गण्डकीको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै तराईका 1-2 ठाउँमा पनि मध्यमसम्म पानी पर्न सक्ने महाशाखाको अनुमान छ। गैराती देशका केही हिमाली तथा पहाड़ी क्षेत्रकामा हल्का वर्षा भएको थियो। यसैबीच यहाँ असोज 8 गते अर्थात बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने हुँदा यसै अनुसार कार्य पूर्व तयारी गर्ने त्रिभुवन विश्वविद्यालयका तल तथा मौसमविद डाक्टर विनोद पोखरेलले जानकारी दिनुभएको छ। यस्तै मौसम तथा पर्यावरणीय उज्जवल उपाध्यायले पनि मौसमको पूर्वानुमान सहित 8, 9, 10 गते सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सल्लाह दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले अध्यावधिक भइरहने मौसमी सूचना र बुलेटिनलाई ध्यानमा राख्न आग्रह गरेको छ। नौ बजेको खबर सँगालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। पहिरो र बाढ़ीका कारण विभिन्न राजमार्ग प्रभावित। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डेभिड निर्देशकमा जपिन्द्र। जनकपुरमा एक घरमा आग लागि हुँदा जलेर 1 जनाको मृत्यु। काँग्रेसले 43 जिल्लामा वडा अधिवेशन सकियो। देउवाको गृह जिल्लाका 52 वडामा आज अधिवेशन हुँदै राष्ट्रपाको सचिवालय बैठक पनि आजै। र आज पनि कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसार भर सुन्न सक्नुहुनेछ। हाम्रो संसार ब्रेक अहिले खबर खबर सङ्गाल आउनेछ। हामी छौ सफलताको पाइरामा। अब के भन्नु भएछ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब संसार सूचना संकेत र मनोरञ्जन को साथ हरपल तपाईहरुसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो,
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट छ।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित मेष सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615898488।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरुको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजे सम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलताको फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वन पाखा घाँस दाउरा मेला पाता पानी पन्दुरो डाँडा काँदा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोसेली प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघार्ने अनुमति छ।

हजुर अत्यन्तै मिठो सांगीतिक कोशीली प्रस्तुत भइसकेको छ कार्यक्रममा पक्कै पनि हरु सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कोशीली प्रस्तुत गर्ने गर्छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोग रहनेछौ भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीली प्रस्तुत गर्ने अनुमति छ।

अवश्य पनि यो मिठो सांगीतिक कोशीले सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछोड़का गीत, कहिले रमाइलो, कहिले सालैजू, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चेबाजेका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँको रोजालाई पनि हामी स्थान दिनेछौ। कहिलेकाहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौ भने कहिलेकाहीँ यहाँहरूका सल्लाहसित पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौ भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु कार्यक्रम लोक चौतारी सुन्दै गर्नुहोला।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
7: हेलो
8: हजुर सन्चै कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
7: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
9: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
12: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्गो चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
11: फोन नम्बर 061-587-915।
13: जनता

हजुर एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यदि बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कुशीले प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कुशीले प्रस्तुत गर्नेछु यहाँहरू सम्पूर्णलाई।

0: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
1: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएचटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
2: सम्पर्क पीएचटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मार्गदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334. खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
3: सफलता, सफलता, स्टुडियो टाइम।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
4: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्याण्ड मावि सँगै सञ्चालक गुरूप्रसाद बराल मोबाइल नम्बर 9840202127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी डुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिङ्गल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
7: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफ ओ री कम्प्लेक्स को बीचमा
4: फोन नम्बर 061-57-915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दावासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 98460-59581
6: 98161-15475
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 9857287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी।

0: फिस्टल वेटनरी सेंटर।
1: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
0: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
1: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662642 98460140081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबारमा।
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 98460202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615553050 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू, विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0165761110, प्रोप्राइटर मनोज बास्तुला, 98560222125, 98560226110।
4: ओम जय जगदीश हरे।
5: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
6: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुप्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
5: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
7: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
5: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464348353।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98560110, 98284420। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 985601440 985601427 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60 दोस्ती टु मिट स
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग।
5: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
6: सफलता स्टूडियो टाइम
7: इट्स टू

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-98-560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर।

0: अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
1: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरुभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
0: कन्ट्याक्ट 0615530500, 0615589848।
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादी रुमाडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98 60 41 081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: हैन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722551, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न श्रमिक त काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 5 9251714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161544737 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चेदेबालो क्युइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषया रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्पीसी केवाईसी विवरण धबै विवर नम्क लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ
6: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपड़ा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
7: सफा कपड़ा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपड़ाहरू सहयोग गरौं
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
7: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
7: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
6: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9556011886 9546035111 सम्पर्क नम्बर फेरि एकपटक 9546035111

0: bomb. Drop kick gorgeous bomb.
1: Hello?
2: हजुर सन्चै कस्तो छ हजुरलाई
3: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
1: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
1: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
1: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
0: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
0: फोन नम्बर 061-587-915
4: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275509।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530500, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न सांग्नु बरु बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9860285575 9860315947 9560325575
0: स्टडी एब्रोड जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
3: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ डुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
4: दाई पनि कति आचिनु भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 9560327717 र 9864055079

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89989।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु जदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-6127 र 98-038-2140 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: अच्छा।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-545-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेदी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चेदेबालो क्योइमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब ख्यो।

0: देखैबै बैंक छोजर यासी थेरै सेल्पीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98 5 60 27 5 59।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथ ही माड़ा तितौरा अचार विदेश पठाउन को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिंग राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीच में। प्रोप्राइटर मेघराज सुवेदी, फोन नंबर 9846066642, 9860410081। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615356651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615574668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852910504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-5-60-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055055 07 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: आहा, मेरी बुहारी कति राम्री, आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढ द्वारा आधुनिक डिजाइन का सुन चाँदी का गरगहना अर्डर अनुसार ग्यारेन्टी को साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरीद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदी का गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशन का साथ अब तपाईहरुकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581
0: 98165-15475।
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैला केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योमी टीब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण थै रोसै औ विवरण क्या चतसिम विषया रोसैले कार तब खोर्बे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमकलमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड लागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050 0615889848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरानै भइसके।
3: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856231461 9826408।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयस र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
2: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
2: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
1: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98560116 98460335111 सम्पर्क नम्बर फेरि एकपटक 98460335111 महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ उद्योग
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275909
4: हेलो
5: हेलो क्रिस्पी सुन न घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ यी सम्पूर्ण सामान किन्न कता जाने होला
4: किन यताउता गर्नु पर्यो पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 98639063 98560334 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ साथै होम डेलिभरीको पनि व्यवस्था छ

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-57-9915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161544737 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कारा तब खेर्वे खैबै बैंक छो जरियासी थेरै सेल्पीसी केवाईसी विवरण धवै विवर नम्क लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि
3: प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाउ
8: घर बनाउन लाग्ने कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न श्रमिक त काष्ठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्कार, म गायिका सीता परियार। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97650 59 60। दोस्ती टु मिट छ।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 98560 35394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98-462-89-99।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, आछ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
10: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका, जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
9: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
10: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
9: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
10: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
9: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560275900।
11: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
12: सफलता

देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगले चरम लापरवाही गरेको पाइएको छ। परीक्षा दिएकाहरूले रिटोटलिङमा आवेदन दिएपछि उत्तर पुस्तिका हेर्दा परीक्षार्थीले पाएको नम्बर नै फरक भेटिएपछि लोकसेवा आयोगको चरम लापरवाही सतहमा आएको हो। नम्बर नै फरक देखिएपछि यसअघि प्रकाशित नतिजा रद्द गरी अर्को नतिजा सार्वजनिक गरिएको छ। आफ्नो गम्भीर लापरवाही स्वीकार्दै आयोगले नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर 15/2082 खुल्ला तथा समावेशी प्रशासन सेवा अधिकृत तृतीय श्रेणी सहायक निर्देशक पदको नतिजा संशोधन गरेको हो। एनसेलका प्रमुख कार्यकारी अधिकृत सीईओले राजीनामा दिएका छन्। एनसेलका सीईओ माइकल फोलेले पदबाट राजीनामा दिएका हुन्। उनले पारिवारिक कारण देखाउँदै पदबाट राजीनामा दिएको कम्पनीका एक अधिकारीले पुष्टि गरेका छन्। फोले गत वर्षको असोज अन्तिम सातामा एनसेलको सीईओ नियुक्त भएका थिए। माइकलको राजीनामा कम्पनीले भदौ 9 गते स्वीकृत समेत गरिसकेको छ। सोबारे कम्पनीले नेपाल दूरसंचार प्राधिकरणमा जानकारी पठाइसकेको छ। सांग्रीला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त भएका छन्। संचालक समितिले उनलाई 4 वर्षका लागि सीईओ नियुक्त गरेको हो। उनी यसअघि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कार्यरत रहेका थिए। खाना पकाउने एलपी ग्यासको मूल्य बढ़ेको छ। कृष्णभीरमा गएको पहिरोले सड़क अवरूद्ध भएपछि ढुवानी महँगो भएको भन्दै उद्योगीहरूले ग्यासको मूल्य बढ़ाएका हुन्। वैकल्पिक ढुवानी महँगो परेको भन्दै ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको उद्योगीहरूले जनाएका छन्। यो सँगै अब काठमाण्डुमा ग्यासको मूल्य प्रति सिलिण्डर 2,165.38 रूपियाँ पर्नेछ। उद्योग संघका अनुसार पहिला बुलेटमा ग्यास ढुवानी हुँदा एक बुलेटमा 1,250 सिलिण्डर ग्यास आउने गर्थ्यो, तर हाल तराईमा बोटलिङ गरी अर्को माध्यमबाट ढुवानी गर्ने काम भइरहेको छ। यसरी ढुवानी भाड़ा मात्रै प्रति सिलिण्डर 180 रूपियाँ पर्ने भए पनि उपभोक्ताका लागि 105 रूपियाँ थप गरिएको उद्योग संघको भनाई छ। उद्योगीहरूले नेपाल आयल निगम संघको सहमतिपछि मूल्य बढ़ाइएको बताएका छन्। यता नेपाल आयल निगमले भने बढ़ेको ग्यासको मूल्य 50 किलोमिटर दूरीका लागि मात्रै तोकिएको बताएको छ। अर्थात 50 किलोमिटर भन्दा बढ़ी दूरीबाट ग्यास ढुवानी गर्दा उद्योगीहरूले आफै ढुवानी भाड़ा जोडेर लिन पाउनेछन्। यता नेपाल आयल निगमले भने बढ़ेको ग्यासको मूल्य 50 किलोमिटर दूरीका लागि मात्रै तोकिएको बताएको छ। नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादव पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको इटहरी वितरण केन्द्रका इन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको हो। सातौं तहका इन्जिनियर यादवलाई 50,000 रूपियाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार उनीमाथि एक गार्मेन्ट उद्योगमा 20 केभी क्षमताको विद्युत लाइन जडानका लागि सहजीकरण गर्ने भन्दै घुस मागेको आरोप छ। उनलाई इटहरी उपमहानगरपालिका 9 बाट पक्राउ गरिएको थियो। सीईओ नियुक्त भएदेखि नै ई सेवा विवादै विवादमा परेको र 87 पटक बिग्रिएको भन्दै ई सेवाले जगदीश खड्काको नियुक्ति नवीकरण नगर्ने भएको छ। खड्काको कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेको अवस्थामा कम्पनीले खड्कालाई पद नवीकरण नगर्ने भन्ने भएकाले सोही अनुसार तयार रहन खड्कालाई जानकारी गराइसकिएको छ। ई सेवाका संचालकले खड्काको सीईओ पद नवीकरण नगर्ने तयारी भएको र थप 2 जनालाई सीईओ अफर गरिएको पुष्टि गरेका छन्। अफर गरिएका 2 जना हाल बैंकिङमा छन्। अर्थ मन्त्रालयका कर्मचारीहरूले बाढ़ी प्रभावितहरूको लागि 18 लाख बढ़ी सहयोग गरेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रालयका कर्मचारीहरूले 18,32,721 रूपियाँ सहयोग गरेका हुन्। सहयोग बापत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। विपद व्यवस्थापनमा राज्यका सम्पूर्ण संयन्त्र सक्रिय भएका बेला सरकारलाई सहयोग गर्ने उद्देश्यले सो रकम सहयोग गरेको अर्थ मन्त्रालयका कर्मचारीहरूले बताएका छन्।
बाढ़ी प्रभावित क्षेत्रको बीमा दावी भुक्तानी सहज बनाउन अर्थमन्त्री डाक्टर छोडिम वाग्लेले निर्देशन दिएका छन्। बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्च स्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बाढ़ीका कारण भएको क्षतिपछि बीमा दावीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका हुन्। बाढ़ीका कारण निजी सम्पत्तिसँगै जलविद्युत आयोजना तथा सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। हालसम्म प्राप्त विवरण अनुसार बाढ़ीपछि कुल 583 बीमा दावी परेका छन्। यो दावीहरूको कुल अनुमानित रकम 25,87 करोड़ रूपियाँ रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ी पीड़ितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाता बाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत संकलन गर्न नदिइने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको राजनैतिक दल, सुरक्षा निकाय तथा सामाजिक संस्थाका प्रतिनिधिको बैठकले सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र QR कोड

0: अब पालो अन्तर्वार्ताको आजको अंकमा हामीले फिल्म गौंथलीका निर्देशक डाक्टर कपिल रिजालसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। सफलतापूर्वक 51 दिन मनाएको गौंथली सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म बनेको छ। कबड्डी 4 को रेकर्ड समेत तोड्दै माथि उक्लिएको त्यही गौंथलीका निर्देशक रिजाललाई हामीले फिल्म र फिल्म इण्डस्ट्रीका बारेमा प्रश्न गरेका छौं। प्रस्तुत छ उनी रिजालसँग गरिएको खास कुराकानी।
1: स्वागत छ सर यहाँ।
2: नमस्ते।
1: सबैभन्दा पहिला त यहाँहरूलाई, यहाँको टिमलाई, टिम गौथलेलाई एकदमै धेरै बधाई छ 51 दिन मनाउन सफल हुनुभएको छ।
2: थ्याङ्क यू।
1: अब यो सिनी क्षेत्रका कुरा गर्दै गर्दाखेरि यो गौथलीले 51 दिन मनाइरहँदाखेरि अलिक वर्ष पहिला चाहिँ एउटा गीति कथामा आधारित रहेर बनेको गौथलीले 51 दिन मनाएको थियो। त्यो दिन सम्झिँदा र आजको यो दिनमा हेर्दै गर्दाखेरि फरक के पाउनु भएको छ, समानता के पाउनु भएको छ?
2: यस्तो छ, दर्शकको माया, समानता भनेको दर्शकको माया, किनभने पहिला पनि दर्शकको माया नभइकन 51 दिन चल्दैन। आजको दिनमा पनि 51 दिन चल्नलाई दर्शकको माया चाहिन्छ र त्यसमाथि पनि आजभन्दा 25 वर्ष अगाडि मेरो बुवाले गीति फिल्म बनाउनु भएको थियो अनि त्यसमा चाहिँ सबै संवाद थिएन, सबै गीतै गीतमा थियो त्यो फिल्म, र त्यसले 51 दिन मनाएको थियो। त्यो मनाउने क्रममा चाहिँ काठमाडौँभित्र चाहिँ मनाउनु पाएको थिएन, बाहिर मात्र मनाएको थियो, किनभने त्यतिखेरको परिस्थितिले गर्दा सिनेमा हलहरू बन्द भयो अचानक, अनि त्यो हुँदाखेरि फिल्महरू त्यतिखेर लागेनन्, कुनै पनि फिल्म चलेको थिएन, खालि काठमाडौँ बाहिरतिर चाहिँ त्यसले 51 दिन,
1: उपत्यका बाहिर
2: बनाएको थियो। अहिलेको दिनमा सारैतिरै मान्छेले 51 दिन अचेल फिल्म बनाउँदैन, चल्दैन, किनभने अचेलको स्क्रिनिङहरू त्यही विस्तार छ। पहिला 3 मात्र सो चल्थ्यो फिल्मको, भनेदेखि अहिले 17-18 स्क्रिन चल्छ एउटै सिनेमा हलमा, अनि त्यो हुँदाखेरि जुन कलेक्सन हुन्छ, जुन हुन्छ फिल्मको, अहिलेको नर्मल 2-3 हप्ता चल्यो भनेदेखि धेरै चलेको भनेर भन्छ। तर पनि नेपालमा चाहिँ अहिले पनि 2-4 फिल्मले 51 दिन मनाउँछ, कसैले 75 दिन मनाउँछ, कसैले त 100 दिन पनि मनाउँछ। त्यसमा 51 दिन मनाउन पाए त्यो चाहिँ दर्शकको माया, एकदम खुसी लागेछ।
1: जस्तो यो फिल्म अहिले नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ धेरै फिल्म कमाउने फिल्म कुन हो भनेर कसैले यसो स्मरण गर्यो भने चाहिँ पूर्णबहादुरको सारङ्गी, गौंथली, फ्याट भनिहाल्छ कि मान्छेले। यो फिल्म गौंथली बनाउँदै गर्दा चाहिँ तपाईँले यतिको कमाई हुन्छ भन्ने अपेक्षा गर्नुभएको थियो? कुनैले भने तपाईँले यसअघि बनाउनु भएको ह्यारी कि प्यारी खासै त्यति धेरै चलेन।
2: यस्तो फिल्म बनाउँदाखेरि कोही पनि फिल्म बनाउने मान्छेले यो फिल्म चाहिँ म धेरै पैसा कमाउन बनाउँछु भनेर सोच सायदै राख्छ होला, कसैले मेरो विचारमा कसैले पनि राख्छ।

0: पुरानो परालको आगो तपाईँ भनौँ न पुरानो माइती घर राम्रा फिल्म मध्ये
1: हेर्न त हेरियो हेर्नु फिल्म त उत्कृष्ट छ भनी भनियो
0: भनिन्छ त्यो मात्रै याद रहन्छ होइन आज हामी नेपालको दोस्रो सर्वोत्तम पैसा कमाउने फिल्ममा बनेको छ गौथली मेरो इच्छा के छ भने तुरुन्तै त्यसलाई कसैले तोडोस् र त्यसलाई पनि अर्कोले तोडोस् त्यो हुँदाखेरि दर्शकको माया र नम्बर अफ पिपल हेर्ने चाहिँ बढ्यो त्यो बढ्नु भनेको इन्डस्ट्रीको लागि राम्रो होइन फिल्म राम्रो बनेको छ भन्ने कुरो चाहिँ सम्झिरहोस् भन्ने चाहिँ इच्छा हो
1: तपाईँले यो भन्दै गर्दाखेरि चाहिँ ठ्याक्क मैले अघिको प्रसङ्ग जोडिहालेँ जस्तो अब मैले फिल्म बनाउँदाखेरि वा अरू कसैले पनि फिल्म बनाउँदाखेरि मैले चाहिँ यति पैसा कमाउँछु भनेर बनाएको हुँदैन मैले जति सक्दो धेरै चाहिँ दर्शकको माया पाउन सकौँ भन्ने खालको अपेक्षा चाहिँ हुन्छ र पनि चाहिँ यो फिल्म बनाउँदै गर्दा चाहिँ तपाईँले चाहिँ अपेक्षा गर्नुभएको थियो कि नै वा सोच्नु भएको थियो कि नै यतिको चाहिँ कमाइ हुन्छ कि भन्ने चाहिँ
0: कहिले पनि सोचेको थिएन पैसाको बारेमा त सोचेकै थिएन किनभने म यो फिल्म बनाउने क्रममा म सँगसँगै सुरुदेखि नै लागेको सुमन गिरी उहाँ हुनुहुन्छ उहाँले पनि फिल्म नमागेको 5-6 वर्ष भइसकेको थियो मैले पनि लास्ट टाइम तपाईँले अघि भने जस्तो एउटा फिल्म बनाएको थिएँ 4 वर्ष अगाडि त्यो अर्को फिल्म बनाउँछु भन्ने इच्छा थियो अलिकति स्वास्थ्यले गर्दा पनि ढिलो भयो र त्यो फिल्मको डिफरेन्ट जर्नी थियो पैसा चाहिँ त्यसले कमाएन तर जुन एक्सपिरियन्स त्यो फिल्मबाट पाइयो र जुन जहाँ गएर मैले त्यो फिल्मको पोस्ट प्रडक्सन गरेँ इन्डियाको वान अफ द बेस्ट ल्याबमा गएर त्यसको पुरा प्रडक्सन भएको थियो त्यहाँबाट सिक्ने मौका पायो होइन त्यो हुँदाखेरि चाहिँ हामी दुईवटालाई चाहिँ एउटा राम्रो फिल्म बनाऊँ होइन भन्ने चाहिँ इच्छा थियो तर उहाँ चाहिँ कमेडी जनराबाट आउनुभएको म चाहिँ ड्रामा जनराबाट भएकोले गर्दाखेरि हामी दुई बिच चाहिँ कुन फिल्म बनाउने कसरी बनाउने भन्ने चाहिँ एकछिन कुरा त्यहाँ हुँदै जाँदाखेरि लास्टमा होइन यही फिल्म बनाउनुपर्छ भनेर हामीले सुरु गऱ्यौँ र एउटा राम्रो फिल्म र दर्शकलाई मनपर्ने फिल्म बनाउनुपर्छ भन्ने थियो किनभने फाइनेन्सकै हिसाबमा कुरा गर्ने हो भनेदेखि त होइन हामीले चलेको आर्टिस्टहरू राखेको भएदेखि होइन
1: अझै चल
0: रिटर्न सिधै सेफ हुन्छ भने अझै चल्ने चाहिँ हुँदैन हेर्नुहोस् फिल्म राम्रो
1: आर्टिस्ट भनेको पनि त्यो एकदम
0: फिल्म चल्दैन तर सेफ साइड चाहिँ हुन्छ जस्तै मैले ह्यारी की प्यारीमा पनि जितु नेपाललाई राख्नुभन्दा पहिला मेरो एकदम नाम चलेको एक्टरसँग कुरा भएर ओके भइसकेको फिल्म हो तर मैले के देखेँ भने फिल्म बनाउँदै सुरु गर्नुभन्दा अगाडि चाहिँ मैले सोचेको क्यारेक्टर चाहिँ जितु नेपाल हुन्छ जस्तो लागेर मैले त्यसमा जितु नेपाल राखेको यसमा पनि त्यही गरेको दुइटै एक्टरहरू एकदम सेफ एक्टरहरू मतलब फाइनेन्सियली सेफ होइन कुन जस्तो हुन्छ नि तपाईँको अहिले चलेको एक्टर राख्यो भने मिनिमम सुरुको ओपनिङ राम्रो लाग्छ यस्तो हुन्छ भन्ने जुन छ त्यो त्यसलाई नसोचिकन होइन फिल्म नै राम्रो बनाउनुपर्छ यो दुइटा क्यारेक्टरसँग चाहिँ हामी राम्ररी काम गर्न सक्छौँ र उनीहरूले उत्तिकै मेहनत र उनीहरूको पनि जुन हाम्रो हामीलाई राम्रो फिल्म बनाउँछ उनीहरूलाई पनि त एउटा राम्रो फिल्म दिनु छ नि त अनि त्यसको यो चाहिँ एउटा सबैजनाको ग्रुप मिलेको जस्तो लाग्छ
1: जस्तो तपाईँले क्यारेक्टरका कुरा गर्नुभयो जस्तो मानिलिउँ म कुनै फिल्म हलमा फिल्म हेर्न गएँ भने म डुब्ने भनेको क्यारेक्टरमै हो
0: हजुर
1: मैले हेर्ने भनेको क्यारेक्टरले वा फिल्ममा जो खेलिरहेको हुन्छ उसले चाहिँ त्यो क्यारेक्टरलाई कतिको निभायो भन्ने चिजले मलाई टच गर्यो भने होइन फिल्मप्रतिको मेरो सद्भाव फिल्मप्रतिको मेरो माया फिल्मप्रतिको मेरो विश्वास अझ बढेर जाने हो यो गौथलीमा तपाईँले भने जस्तै अब एकदम चलेको क्यारेक्टर राख्दा पनि हुन्थ्यो भन्ने प्रसङ्गलाई कुरा गर्दै गर्दाखेरि एउटा यो अटिजम भएको क्यारेक्टर तपाईँले चुज गर्नुभएको छ आफैमा त्यो हेर्दै गर्दा दर्शकले पनि ओहो कस्तो गाह्रो क्यारेक्टर गरेको होला भन्ने फिल गर्छ हामीले पनि फिल्म हेर्दा हेर्दै गर्दा त्यो अनुभव पनि गर्यौँ यो क्यारेक्टर गर्न गाह्रो क्यारेक्टर त्यसैमाथि निर्देशन गर्न अझ झन् बढी गाह्रो यो बीचमा कति अप्ठ्याराहरू झेल्नु पर्यो यो क्यारेक्टरका विषयमा चाहिँ त्यही केही किस्साहरू छन् भने सुनौ न
0: यस्तो यो क्यारेक्टर चाहिँ अब पहिलाको गौथलीमा पनि झन्झन् यस्तै किसिमको क्यारेक्टर भएको
1: कि हो कि
0: जस्तो भएको चाहिँ यस्तो थियो यसपल्ट पनि हामीले यो क्यारेक्टरलाई राख्दाखेरि चाहिँ हामीले कसरी राखेका छौँ त्यो सबभन्दा इम्पोर्टेन्ट कुरो हो र हामीले नन फेस चिनेको मान्छे राख्नु पनि कारण छ किनभने आजको दिनमा मैले चलेको फेस राखेको भएदेखि त्यसलाई त्यो एक्टरलाई त्यो नामले बोलाइन्थ्यो आजको दिनमा सिमरन खड्कालाई सर्वसाधारण जनताले हेर्दाखेरि गौथली भनेर बोलाउँछ किन गौथली भनेर चिन्यो त त्यही भएर नचिनेको कलाकार मतलब खेल्न चाहिँ खेलिसकेको तर दर्शकले नामले नचिनेको कलाकारहरू खोजेको कारण पनि त्यही थियो र यो क्यारेक्टर गर्दाखेरि चाहिँ यसमा के थियो भनेदेखि

0: गौतलीको आफ्नो एउटा जर्नी छ, ठुलेको आफ्नो एउटा जर्नी छ, हामीले ठुलेलाई एउटा क्यारेक्टर मात्र बनाइदिएको होइन, तर त्यसलाई हामीले डिफाइन गरेर त्यसलाई एक्सप्लोइट गरेर त्यसबाट केही पनि होइन, तर हामीले चाहिँ के देखाएको छ गौथलीमा भनेदेखि हाम्रो पहिले सुरुदेखि भिजन के थियो भनेदेखि ऊ एउटा यस्तो क्यारेक्टर हो, उसले राइटलाई राइट देख्छ, रङलाई रङ देख्छ, उसलाई हाँस्नु पर्यो भने दिल खोलेर हाँस्छ, उसलाई चित्त बुझेन भने तुरन्त गाली गर्छ, दुई मिनटमा उसले बिर्सिन्छ होइन। यो क्यारेक्टर चाहिँ हामी सबै हुनुपर्ने चाहिँ त्यही हो, तर हामी चाहिँ समाजले के भन्ला, मेरो मान्छेले के भन्ला भनेर हामी बिहेभियर चेन्ज गर्छौँ। हाम्रो राम्रो चिजलाई पनि दिल खोलेर हाँस भनिदियो भनेदेखि ए मातिन्छ भनेर न भन्दैन, मलाई चित्त नबुझेको चिजलाई भन्नु नि मेरो मतलबको कुरो होइन किन भन्नु ठिकै छ भनेर भनिदिन्छौँ। तर त्यो क्यारेक्टरलाई चाहिँ हामीले ब्ल्याक एन्ड व्हाइट क्यारेक्टर, उसलाई ग्रे सेड केही पनि नदेखिन, त्यो ग्रे सेड दिने क्यारेक्टर कुन हुन्छ भन्दाखेरि चाहिँ यस्तो किसिमको मान्छे हुन्छ भनेर हामीले त्यसलाई त्यति मात्र राखेका छौँ। त्यसका डिफिकल्टिज, त्यसका त्यो, किन त्यो हाम्रो विषयवस्तु,
1: किनभने जुन जुन जुन पात्र तपाईँले चुज गर्नु भएको छ टक्क हेर्दाखेरि एकदम त्यो एक्सन फिल्ममा हान्ने जस्तो होइन, हो त्यस्तो पात्रलाई तपाईँले चाहिँ यो खालको क्यारेक्टरमा डुबाइदिनु भएको छ कि
0: त्यस्तो छ। किनभने ऊ एउटा एक्टर भनेकै त्यही हो, एउटा एक्टर भनेको हामी पनि सुरुमा जब अरुण छेत्रीसँग कुरा गर्न जाँदाखेरि ह्याडसेट लगाएर टक्कसँगले ट्याटु स्याटु भएको केटो गौथलीको लागि गरिरहेछन्, हामी हेऱ्यौँ, हेरिसकेको छ भने यो केटोले गर्न चाहिँ सक्छ तर अरू एक्टिङ पनि गर्न सक्छ भनेपछि, र त्यसलाई यसरी ढाल्नु र उसले आफूमा यसमा ढालेर यस्तो फिल्म गर्नुलाई नै एक्टिङ भनिन्छ नि त। अनि त्यो उसको लागि पनि च्यालेन्ज थियो र उसलाई त्यसरी देखाउनु हाम्रो लागि पनि च्यालेन्ज थियो। र अब यो इन्डस्ट्रीमा यो टाइममा आइसकेपछि मसँग टाइम छैन क्या, मैले छिटो नै प्रोग्रेस गर्नुपर्छ भनेर होइन उसले गर्न सक्छ भन्यौँ, र फेरि ऊ मेहनती पनि, त्यसपछि हामीले अटिजमको बारेमा त मेरो अरू पनि चिज मैले पहिले थाहा पाइसकेको छु, तर त्योभन्दा बेसी हामी नगर्ने भनेकोले गर्दा यति भए पुग्छ, यस्तो किसिमको बिहेभियर यस्तो हुन्छ भनेर डिस्कसन राम्ररी भयो। त्यसपछि उसलाई स्कुल पनि पठाइयो, एउटा दुईवटा स्कुल गएर उसले विभिन्न एज ग्रुपका अटिजम भएको मान्छेहरूसँग पनि
1: बनाउनुभन्दा
0: अगाडि अगाडि सुटिङभन्दा पहिले गएर त्यो सबै गरेर हेरिसकेपछि ल यतिको भन्दा बेसी चाहिँ हामी, किनभने त्यसलाई बेसी गर्यो भनेदेखि चाहिँ फेरि त्यो कस्तो हुन्छ भने त्यसलाई चाहिँ मिमिकेरी गरे जस्तो हुन्छ, यति गर्ने यतिमै सीमित रहने, फिल्मको कथावस्तु अलग हो, यो एउटा क्यारेक्टर हो। जस्तै फर एक्जाम्पल मैले एउटा कलाकारलाई चाहिँ तँ कान सुन्दैनस् भने पछि उसले खालि के गर्नु पर्यो के रे गरेर त्यो अलिकति फ्रेस यसो पुग्छ, तर उसको काम चाहिँ अरू नै चिज हो, अनि त्यही हिसाबले हामीलाई चाहिँ यति भए पुग्छ, योभन्दा बेसी नगर्ने क्लिन विचारधाराको मान्छे राखौँ भनेर गर्दाखेरि, र यसमा उसको हिँड्ने स्टाइल, उसको बोल्ने स्टाइल, उसको बडी ल्याङ्ग्वेज होइन, र यति गर्दाखेरि चाहिँ हामी हुन्छ भनेपछि चाहिँ हामीले एग्री गऱ्यौँ। त्यसपछि उसले त्यसलाई नै क्यारी अन गर्दै जाँदाखेरि चाहिँ त्यो कन्टिन्युटी मा तपाईँले देखेर तपाईँले त्यसलाई मन पराउनु, त्यो जर भएको भए तपाईँलाई मन पर्दैन।
1: यो ठुलेकै क्यारेक्टरको विषयमा कुरा गर्दै गर्दा है, तपाईँ जस्तो सुटिङका बेलामा चाहिँ एकदम त्यो सम्झिन लायकको कुनै क्षण छ क्यारेक्टरको, यो ठुलेको क्यारेक्टर निभाउँदै गर्दाखेरि वा निर्देशन गर्दै गर्दा?
0: ठुलेको होइन, सबभन्दा क्यारेक्टर
1: अरूमा पछि आउँछु
0: होइन, यस्तो छ, ठुलेको पनि छ, ठुलेको पनि छ, किनभने ठुलेको चाहिँ हामीले सुरुदेखि नै यो क्यारेक्टर चाहिँ बाहिर पनि समाजमा पनि सेन्सिटिभ हुन्छ भनेकोले गर्दाखेरि यसलाई सुरुदेखि नै हामीले काम गर्यौँ, तर यसमा हामी पहिल्यै तयारी भएर गइसकेका थियौँ, यो चाहिँ क्यारेक्टर यस्तो किसिमको हुन्छ, यसलाई यसरी गर्नुपर्छ भनेर। अब त्यो गर्दै जाँदाखेरि कुनै ठाउँमा अलिकति कमेडी बेसी भएको हुन्थ्यो, कुनै ठाउँमा अलिकति कमेडी कुनै हुन्थ्यो, अनि त्यसलाई चाहिँ हामीले घटाउने र बढाउने मात्र गरियो ठुलेकोमा चाहिँ, किनभने त्यसलाई चाहिँ मेन्टेन गरेर लिएर जानुपर्ने, किनभने त्यो 24 सबै अलमोस्ट एभ्री सेकेन्ड सिनमा देखिने क्यारेक्टर भएकोले गर्दाखेरि हो, अरू क्यारेक्टर गर्दाखेरि चाहिँ गाह्रो थियो।
1: ए भनेको आम दर्शकले हेर्दाखेरि चाहिँ
0: ठुलेको
1: गाह्रो भयो
0: हजुर,
1: तर सुटिङ गर्ने बेलामा वा फिल्म बनाउने बेलामा चाहिँ ठुलेको बाहेक अरूको चाहिँ गाह्रो थियो?
0: अरूको गाह्रो थियो, सबभन्दा गाह्रो भनेको लुनी भएको क्यारेक्टर हो, किनभने लुनिमा चाहिँ प्रोटागनिस्ट हो यो फिल्मको, तर यो फिल्मको प्रोटागनिस्ट लुनिमा मात्र होइन समाज पनि हो, त्यसलाई हामी कसरी चित्रण गर्ने भन्ने थियो, किनभने लुनिमाले त जे भोग्यो त्यही गर्न खोजेको हो नि त, भनेपछि समाज हो नि त, अनि त्यो भनेर। अनि अर्को कुरो के थियो भने हामीलाई फिल्म यो बनाउँदै गर्दाखेरि पनि हामीलाई थाहा थियो कि यो चाहिँ आजभन्दा 25-30 वर्ष अगाडिको कथा हो, आजको यङ केटाकेटीहरूले यसरी बिहा हुँदैन, यसरी उनीहरू सासुकमा पुग्दैन, तर त्यो सासुको क्यारेक्टर चाहिँ स्कुलको टिचर पनि हुनसक्छ, भोलि काम गर्दाखेरि बस पनि हुन सक्छ तर त्यसलाई कसरी डिल गर्ने भन्ने चाहिँ त्यो चाहिँ त्यसको सूत्र अनुसार चाहिँ त्यो कथा बनाइएको होइन र सासुलाई कतिसम्म देखाउने हिन्दू त लाउड क्यारेक्टर थियो त्यसलाई कति देखाउने भन्ने चाहिँ हामीलाई सबभन्दा ठुलो प्रब्लम थियो किन्तु धेरै लाउड पनि हुन सक्छ र सुरुदेखि नै त्यसको बिहेभियर यस्तै हो त नेगेटिभ होइन तपाईँले फिल्म हेर्नुभयो दुईपल्ट हेर्नुभयो हामीले सुरुमा उसलाई एकदम नाइसली वेलकम गरेका छ बुहारीलाई त्यसपछि भोलिपल्ट लुगा धुन जान ढिलो उठ्दाखेरि पनि उसले गाली गरेका छैन त्यसपछि जब बुहारीले भन्छ म पढ्न जान्छु भनेर उसलाई पढ्नसँगको प्रब्लम होइन त बाठी नहो मेरो ठुले सोझो छ त ऊभन्दा बेसी बाठो नभन भनेको मतलब भोलि यो चाहिँ म मेरो ठुले भन्दा बाठी भयो भनेदेखि मेरो ठुलेलाई उसले हेप्छे समाजमा लोग्ने मान्छेलाई हेपेको ठिक हुँदैन भन्ने समाजबाट आक्यो त्यहाँबाट ऊ नेगेटिभ हुँदै जान्छ अनि त्यसपछि पछि फेरि ठुलेले उसलाई पढ्न आउँछ तिमीलाई पढ्न आउँछ भनेर त्यो सब कुराले उसलाई गर्दै गयो किनभने हिजोसम्म ठुले त उसमा आफ्नो थियो छोरो थियो अब बिस्तारै ठुले अर्काको भयो ऊ घरबाट ऊ त त्यो घरको सबभन्दा पहिला त रानी हो नि त सासू त रानी उसले भनेको सबै कुरा चल्थ्यो अब बिस्तारै त के भने गौतलले भनेको सबै कुरा चल्न थाल्यो लोग्ने पनि गौतलीसँग किताब पढेर बसेर जिस्किन थाल्यो बुहारी भनेर छोरो त गइगयो भनेपछि ऊ त एक्लै भयो नि त त्यसको रिस बिस्तारै उसमा निस्किँदै आएको अनि त्यसलाई कसरी बिस्तारै निकाल्दै जाने त होइन अनि त्यो रिसको चरम सीमा कसरी पुर्याउने
1: चरम सीमा कहाँ पुग्यो भन्दाखेरि भीरसम्म पुग्यो
0: भीरसम्म पुग्यो किनभने उसको नजरमा होइन उसको नजरमा त जन्मिएको मरेको छोरो दिन्छ उसले त्यो हिसाबमा कुरो
1: जस्तो तपाईँले भन्दै गर्दाखेरि त्यहाँ दुई तिनवटा एकदम त्यो डाइरेक्ट डेलिभरी पनि खतरा छ कि ठुलेले चाहिँ गाह्रो भयो आमा भनेर उसलाई भनिरहेको बेलामा यो सामान्य हो मैले पनि चार चारवटा सन्तान त जन्माकै त हो नि अनि त्यहाँ ठुलेले के भन्छ अरू खोइ त
0: अरू खोइ
1: हो यस्तो चिजबिजहरूमा तपाईँले अलिक बढी मेहनत गर्नुभएको छ
0: यस्तो अब त्यो चाहिँ अलिकति फिल्म लिबर्टी पनि लियौँ हामीहरूले किन फिल्म लिबर्टी लिनुपर्छ भने एट द एन्ड अफ द फिल्म पनि त हो नि अब तपाईँले साँच्चै क्वेसन सोध्नुभयो भने होइन चार चारवटा सन्तान हामीले पनि जन्मायौँ भन्दाखेरि त्यति फास्ट ठुलेले सम्झियो त खोइ त अरू सन्तान भनेर त्यो सम्झिनु होइन नसम्झिन पनि सक्छ सम्झिन पनि सक्छ
1: सक्थ्यो
0: होइन तर हामीले त्यसलाई प्रिज्युम गऱ्यौँ उसले सम्झ्यो भनेपछि त्यसको जवाब आमासँग छैन बिकज उसले उसको मुटुमा पेन छ भने त्यो पेनलाई उसले रियाक्ट गर्ने तरिका सम्झाएर बुझाएर उसँग त्यो स्किल नै छैन कि त्यो आमासँग भनेपछि उसले के गर्यो भनेदेखि उसको आफ्नो छोरोलाई झापडिएका भनेपछि आफ्नो छोरोलाई पेनमा झापडि हिर्काउनेले अर्काको छोराछोरीलाई पनि हिर्काउँछ नि
1: हिर्काउँछ हिर्कायो
0: यत्रो माया गरेको छोरोलाई भनेपछि उसँग पहिला हामी स्कुल पढ्दाखेरि टिचरहरूले विद्यार्थीलाई हिर्काउँथ्यो रहरले होइन किनभने उसको ज्ञान थिएन यसलाई यसरी सम्झाउँदाखेरि केटाकेटीहरू मान्थे आज हिर्काउन पाइँदैन नि त
1: होइन
0: आज पनि सही समाज हो होइन भनेपछि एक्सप्लेन गर्दाखेरि हुने रहेछ त भनेपछि त्यो त्यो त्यो टाइमको भयो
1: जस्तो यो फिल्मकै कुरा गर्दै गर्दा तपाईँले जस्तो यो फिल्मलाई चाहिँ अहिलेको यो समयमा त्यो पुरानो समयलाई चाहिँ देखाउने प्रयास गर्नुभएको छ त्यसमा एकदम धेरै मेहनत गरेको पनि देखिन्छ कहाँ एसएलसी कहाँ अहिले एससी त्यो बेलामा फलामको गेट भनिन्थ्यो अहिले त्यति धेरै छैन भलै अहिलेको एसईलाई पनि त्यत्तिकै मान्यताको रूपमा हेरिन्छ त्यत्तिकै एकदम पढ्नुपर्छ भन्ने रूपमा हेरिन्छ यो कथा वस्तुलाई त्यो समयलाई यो अहिलेको समयमा ल्याएर रियलिस्टिक बनाउनमा चाहिँ कतिको गाह्रो भयो गाह्रोका कुरा गर्दा
0: यस्तो अलिकति च्यालेन्ज हामीले जानी लिएको
1: रिस्क लिनुभयो
0: होइन किनभने फिल्म बनाउँदाखेरि यो फिल्म चाहिँ पछिसम्म पनि रहोस् पछिसम्म पनि हेरून् भनेर हामीले यो त्यसलाई त्यो लेभलमा लिएर गएको चुकीदेखि लिएर बत्ती भनौँ न गाउँमा त अहिले त बिजुली बत्ती छ सबै तारहरू छोप्नुपर्ने अनेक गर्नुपर्ने मेहनत गर्नुपर्ने तपाईँले विचार गर्नुपर्ने त्यतिकै आरएक्स मोटरसाइकलदेखि लिएर गाडीदेखि सबै पुरानो निकालेको थियो देखाएका साइकल हरेक कुरा पुरानो थियो त्यो चाहिँ किन गरियो भनेदेखि म युके बस्छु 32-33 वर्ष भयो म युके बसेको त्यहाँ पिरियोडिक फिल्म भन्छ हाम्रोमा पनि पिरियोडिक फिल्म भन्छ तर हाम्रोमा पिरियोडिक फिल्म भन्दाखेरि चाहिँ र बलिउडमा पिरियोडिक नर्मली फिल्म भन्दाखेरि कस्तो हुन्छ भने या त कसैको कथामा पिरियोडिक फिल्म भन्छ या त हिस्ट्रीमा पिरियोडिक फिल्म भन्छ या त राजा महाराजाहरूको कथामा भन्छ हामीले चाहिँ नेपाली कल्चर नेपाली ड्रामाको पिरियोडिक फिल्म बनाएको थियो. यदि तपाईँले विचार गर्नुभयो भने पिरियोडिक फिल्म हो. अहिले हेर्दाखेरि पनि 25 वर्ष पुरानो थियो. आजको 30 वर्ष पछि हेर्नुभयो भने पनि त्यो पुरानो फिल्म आउँछ. तर त्यसमा केही परिवर्तन हुँदैन किनभने त्यो लुगा लाउने सबै त्यही छ. एउटा नेपाली प्रपर फिल्म बनाएर राखौँ र हामीले यो फिल्म चाहिँ विदेशमा विदेशीले हेर्दाखेरि पनि नेपाली कल्चर नेपालको लुगा वेशभूषा सबै देखोस् भनेर बनाएको फिल्म हो. हामीले एक्चुली यो फिल्म एवार्डको लागि बनाएको तर मिसक्यालकुलेसन भएर हामीले एवार्डमा हामी छुट्यौँ होइन. तर जनताहरूको मायाले अवार्ड पाइयो.
1: बराबर भएको छ.
0: अवार्ड
1: पाए बराबर भएको छ.
0: अवार्ड भनेको चाहिँ अवार्डै हो हेर्नुहोस् होइन. किनभने कस्तो हुन्छ त्यो चाहिँ एकपल्ट पाइसकेर
1: सन्तुष्टिका कुरा गर्दा अवार्ड पाए बराबर त भएको छ नि.
0: यस्तो रिकन्सिलिएसन प्राइजेस
1: जस्तो तपाईँको कुरा गर्दै गर्दाखेरि अब पक्कै अब बुवाको जिन तपाईँमा सरे होला थोरै बहुत त्यो चिजलाई एउटा पार्टो भयो. पेसाले तपाईँ डक्टर डेन्टिस्ट हुनुहुन्छ. त्यो फिल्म बनाउनुपर्छ भन्नेतिर चाहिँ कसरी सोच्नुभयो वा कसरी आउनुभयो तपाईँ?
0: त्यस्तो हामी केटाकेटी हुँदाखेरिदेखि हाम्रो घरमा चाहिँ यो कला क्षेत्रहरूमा जहिले पनि प्रोत्साहन गर्ने पढ्नु चाहिँ पर्छ तर यो पनि भेरी इम्पोर्टेन्ट कुरो किनभने माइन्ड होराइजन ओपन गर्छ भन्ने थियो. हामी केटाकेटी हुँदाखेरि हामी कजनहरू मिलेर होइन हामी नाटक गर्थ्यौँ. बुवाहरू सबैलाई अगाडि राखेर टिकट गरेर पैसा पनि उठाउँथ्यौँ. उहाँहरू टिकट पनि काटिदिनुहुन्थ्यो पैसा पनि दिनुहुन्थ्यो. अनि हामी नाटक गाना साना गाउँथ्यौँ गर्थ्यौँ होइन. तन्ना राखेर पर्दा बनाएर पर्दा खोल्ने गर्ने कामहरू हामी गर्थ्यौँ. त्यसपछि स्कुल कलेज गयो कसैले गायो कसैले के गर्यो. म चाहिँ सुरुदेखि नै डाइरेक्सनमा जाने भएकोले गर्दाखेरि म्युजिक भिडियो बनायो सर्ट फिल्महरू गरियो ड्रामाहरूमा स्कुलमा काम गरियो. अब मदन दाईलाई राखेर मैले म्युजिक भिडियो बनाएको छु जमानामै. त्यतिखेर मदन दाईको मैले पहिला पनि इन्टरभ्यू भनेको थिएँ कालो कपाल थियो सेतो लगाएर मदन दाईलाई मैले म्युजिक भिडियो गरेको
1: थिएँ बेला.
0: अनि कलेज डेजमा म सर्ट फिल्महरू पनि बनाउँथेँ. अनि त्यो गरिराख्दाखेरि अब युके गयो. युके गएपछि अब त्यो त पोसिबल भएन यतातिर. अनि अब चाहिँ सबै अब केटाकेटीहरू पनि ठुला भयो तर मेरो यो पहिलेदेखि इन्ट्रेस्ट भएकोले गर्दाखेरि यो फिल्म बनाउने र बुवा पनि डक्टर भइकन पनि होइन फिल्महरू बनाउने गीतहरू लेख्ने सबै गर्नुहुन्थ्यो. मेरो हजुरबुवाहरू पनि गीतहरू सबै लेख्नुहुन्छ. मेरो बुवाको कजन काली प्रसाद रिजाल तपाईँलाई थाहा छँदैछ भयङ्कर राम्रो लिरिसिस्ट उहाँ नेपालको होइन. त्यो भएर हाम्रो फ्यामिलीमा यो चाहिँ छ पहिलेदेखि नै. अनि यही हुँदाखेरि चाहिँ अनि फेरि इन्करेजमेन्ट पनि हो. म के भन्छु भनेदेखि ट्यालेन्ट इम्पोर्टेन्ट होइन त्यसलाई इन्करेज गर्नु चाहिँ इम्पोर्टेन्ट होइन. अनि मेरो विचारमा हाम्रो घरमा चाहिँ यसलाई इन्करेज पनि गरिन्छ. जस्तै म युके छोडेर अहिले आएर यहाँ फिल्म बनाउँदैछु भन्दाखेरि यदि मेरो फ्यामिली मेरो वाइफ मेरो दुइटा छोरीहरूले इन्करेज नगरेको भएदेखि अथवा मलाई जहिले पनि टेन्सन दिएको भए सायद बनाउँदिन्थ्यो होला. अब सबै काम अब आफ्नो काम भइहाल्यो छोराछोरी उड्के
1: बनाइहालेको भए पनि त्यो प्रेसर त्यो
0: एक्स्ट्रा प्रेसर
1: अर्कै बन्थ्यो होला
0: अर्कै बन्थ्यो होला. त्यो इन्करेजमेन्ट इज भेरी इम्पोर्टेन्ट. अनि त्यो फ्यामिलीको इन्करेजमेन्ट पनि इम्पोर्टेन्ट हो. कारण त्यही त्यो इन्करेजमेन्ट भएर नै बन्छ. अनि त्यो जिन्समा पनि त्यसरी नै आउने इन्करेज गर्दै गर्दाखेरि आउने होला मेरो विचारमा.
1: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै. कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855106448 सम्पर्क गर्न सक्नुहुनेछ. आजका लागि कार्यक्रम सकियो. कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि विदा दिनुहोस्. नमस्ते.

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य, यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्रपुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
1: होइन, के भन्छन् यी बुढा, किन महेन्द्रपुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
0: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
0: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
3: मठ मन्दिर,
4: गुरुकुल,
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: नमस्कार शुभभरबात जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ट्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
3: आज मिति 2083 साल आश्विन महिनाको 5 गते सोमबार, ईस्वी सम्वत सेप्टेम्बर 21 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्रपद शुक्ल पक्ष चलिरहेको छ। आज भाद्रपद शुक्ल पक्षको दशमी तिथि साँझमा 6:18 त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा उत्तर साढा अहोरात्र रहनेछ। विष्कुम्बादी योगमा सोवन 27:55 त्यसपछि अतिगण्ड योग लाग्नेछ। कर्णमा बढीज अहोरात्र रहनेछ। आनन्दादी योगमा आज मृत्यु योग रहनेछ। सूर्य कन्या राशिमा चन्द्रमा धनु राशिमा रहनेछन्। आजको दिनमान 30:21 अर्थात 12:10 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:52 मित्र मुहूर्तमा हुनेछ भने सूर्य साँझमा ठिक 6 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 2:50 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 12:29 रहेको छ। आज विश्व शान्ति दिवस र अल्जाइमर्स दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै बोलागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिको व्यक्तिहरूको लागि आज कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। अधुरा कामलाई टुङ्गोमा पुर्याउन मेहनत गर्नुपर्नेछ। वरिष्ठ व्यक्तिको सहयोगले महत्वपूर्ण काम अघि बढ्न सक्छ। व्यापार व्यवसायमा नयाँ अवसर देखिए पनि निर्णय लिनु अघि पर्याप्त विचार गर्नुहोला। कामकै सिलसिलामा छोटो यात्रा हुन सक्छ। आर्थिक लाभ प्राप्त हुने सम्भावना पनि रहेको छ। पारिवारिक विषयमा भने व्यस्तताका कारण केही असमझदारी आउन सक्ने देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज भाग्यले साथ दिने दिन रहेको छ। लामो समयदेखि रोकिएका कुनै काम अघि बढ्ने सम्भावना पनि रहनेछ। अध्ययन तथा ज्ञानसँग सम्बन्धित क्षेत्रमा राम्रो प्रगति हुनेछ। धार्मिक गतिविधि अथवा आध्यात्मिक विषयमा रुचि बढ्नेछ। टाढाका आफन्त तथा मित्रसँग सम्पर्क हुनेछ। व्यवसाय विस्तारको योजना अघि बढाउनका लागि समय सकारात्मक र उपयुक्त रहेको छ। नयाँ जिम्मेवारी स्वीकार गर्दा भविष्यमा लाभ प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिको लागि आज आर्थिक विषयमा विशेष सजग रहनुपर्नेछ। अचानक खर्च बढ्न सक्छ र पुरानो लेनदेनको विषयले तनाव दिन सक्छ। अरूको भरमा आर्थिक निर्णय लिनुभन्दा कागजात तथा विवरण आफै चेक जाँच गर्दा निकै राम्रो हुनेछ। कार्यक्षेत्रमा गोप्य रूपमा चलिरहेको विषय बाहिर आउन सक्नेछ। स्वास्थ्यमा थकान र मानसिक दबाव महसुस हुन सक्छ। आराममा ध्यान दिनुहोला। अनावश्यक विवादमा सहभागी नहुनुहोला। आजको साँझ पख परिस्थितिमा सुधार आउन सक्ने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आजको दिन दाम्पत्य तथा साझेदारीका काममा महत्वपूर्ण रहनेछ। जीवनसाथी अथवा व्यावसायिक सहकर्मीबाट सहयोग प्राप्त हुनेछ। नयाँ सम्झौता अथवा कारोबार अघि बढाउन सक्नुहुनेछ। सामाजिक सम्पर्क विस्तार हुनेछ। व्यापारमा ग्राहकको संख्या बढ्ने अवस्था रहनेछ। प्रेम सम्बन्धमा मनका कुरा खुलेर राख्दा सम्बन्ध अझ आत्मीय बन्नेछ। आफ्नो निर्णयमा अरूको सुझावलाई पनि स्थान दिँदा निकै राम्रो हुनेछ। आज टाढाको यात्रा महत्वपूर्ण हुनेछ। धार्मिक यात्रा महत्वपूर्ण हुनेछ। आज टाढाको र धार्मिक यात्रा निकै महत्वपूर्ण हुनेछ। आर्थिक कारोबार गर्दा भने सतर्क भएर मात्रै गर्नुहोला। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज